0: विभिन्न विश्वविद्यालयका पदाधिकारीलाई पदमुक्त गरेको थियो। पोखरा महानगरले फिर्की खोला वरपरका 160 घरटहरालाई संरचना 3 दिनभित्र हटाउन सूचना निकालेको छ।
1: महानगरले 2080 कार्तिक 10 गते पनि 35 दिने सूचना जारी गर्दै अतिक्रमित संरचना हटाउन भनेको थियो, तर अदालतको आदेशपछि त्यति बेलाको सूचना कार्यान्वयन भएको थिएन। महानगरले आज फेरि सूचना जारी गर्दै फिर्के खोला आसपासका स्थायी र अस्थायी संरचना आउँदो 9 गतेभित्र आफैले हटाउनु पर्ने भनेको हो। महानगरले वडा 18 अधेरी कुनादेखि वडा नम्बर 2, 4, 5, 7, 8, 17 हुँदै वडा नम्बर 6 गाईघाट हुँदै फेवातालमा मिसिने फिर्के खोलाका संरचना हटाउन सूचना जारी गरेको हो। 9 गतेसम्म संरचना नहटाए महानगर आफैले हटाउने र लागेको खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल्ने चेतावनी समेत दिएको छ। महानगरले गठन गरेको अध्ययन समितिको प्रतिवेदन अनुसार फिर्के खोला आसपासमा 160 स्थायी अस्थायी संरचना बनाइएको छ। 40 मिटरसम्मको फिर्के खोला अतिक्रमण गरेर हाल 3 मिटरसम्म खुम्च्याइएको समेत प्रतिवेदनले देखाएको छ। सीमाङ्कन टोलीले फिर्के खोला किनारमा 388 कंक्रिटका पिल्लर समेत गाडेको छ। खोला हिँड्ने ठाउँ मिचेर सशस्त्रको तालिम केन्द्र, बराल समाजघर, पुन समाजघर, कुँवर समाजघर र महिला समूहको भवनसहित निजी विद्यालय, इन्जिनियरिङ कलेज, मन्दिर, क्रियापुत्री भवन समेत बनाइएको पोखरा महानगरले जनाएको छ। सराङकोटको फेरि अधेरी कुनाबाट बग्ने फिर्के खोला पर्स्याङ, सिद्धार्थ चोक, मालेपाटन, मासबार, बैदाम हुँदै फेवातालमा मिसिन्छ।
0: गण्डकी प्रदेशका पहाड़ी जिल्लामा यति बेला महको शिकार भइरहेको छ। वैशाख जेठ भिरमौरीको मह शिकारका लागि उत्तम याम मानिन्छ।
2: अक्कारे भिरमा जोखिम मोलेर शिकारीहरू भिरमौरीको मह शिकार गर्न व्यस्त छन्। पछिल्लो समय मह शिकार पर्यटनको पनि हिस्सा बन्न थालेको छ। पर्यटक आकर्षित गर्न कतिपय ठाउँमा मह शिकार महोत्सव नै आयोजना गर्ने गरिएको छ। बागलुङको गलकोट 10 पाण्डव खानीको रौमुआमा गएको शनिबारदेखि मह शिकार शुरू भएको स्थानीय सरस्वती युवा क्लबका अध्यक्ष यम बुढाले बताउनु भएको छ। क्लबको आयोजनामा सोमबार मह शिकार उत्सव गरिएको छ। मह शिकार अवलोकनका लागि ठूलो संख्यामा मानिसहरू रौमुआ पुगेका थिए। आउँदो बिहिबारसम्म रौमुआमा मह शिकार गर्ने योजना छ। यो याममा 1500 देखि 2000 लिटरसम्म मह शिकार हुने अनुमान छ। क्लबले मह शिकारबाट भएको आमदानी सामाजिक काममा खर्च गर्दै आएको छ। महको आमदानी स्थानीयवासीले पनि बाँडफाँट गर्ने गरेका छन्। भीरमौरीको मह प्रति किलो 2000 बिक्री हुँदै आएको बुढाले बताउनु भयो। मह शिकार उत्सवमा खेल र सांस्कृतिक गतिविधि पनि समावेश गरिएको छ। रौमुआका भीरमा प्रशस्त भीरमौरी पाइने गलकोट 10 पूर्व वडाध्यक्ष तिलक घरतीले बताउनु भयो। यहाँ स्थानीयवासीले पुस्तौंदेखि मह शिकार गर्दै आएका छन्। बागलुङको ताराखोला गाउँपालिका 5 जुल्फे सामुदायिक वनको मारो भीरमा पनि सोमबारदेखि मह शिकार शुरू भएको छ। सोमबार झण्डै 60 लिटर मह शिकार भएको वन उपभोक्ता समितिका सचिव नारायण घरतीले बताउनु भयो। यो ओडाको ठूलो भीर सामुदायिक वनमा केही दिनपछि मह शिकार गर्ने योजना छ। हरेक वर्ष यही याममा ताराखोलामा भीर मौरीको मह शिकार हुँदै आएको छ। कास्की, म्याग्दी, लमजुङ लगायत जिल्लाका पहाड़ी भेगमा पनि भीर मौरीको मह शिकार गर्ने गरिएको छ।
0: पवित्र तीर्थ गुफाइकुण्डमा गंगा दशहरा पर्वको अवसर पारेर वार्षिक विशेष मेला शुरू भएको छ। हिन्दू तथा बौद्ध धर्मावलम्बीका लागि श्रद्धा आस्था र मोक्ष प्राप्तिको केन्द्र मानिने यो तीर्थमा भगवान शिवको दर्शन तथा स्नान गर्न देश विदेशबाट भक्तजनहरू पुग्न थालेका छन्। यी जेठ 3 गतेदेखि शुरू भएको मेला जेठ 12 गतेसम्म सञ्चालन हुनेछ। चन्दन बारीका होटल व्यवसायी सुब्बा लामाका अनुसार हालसम्म 300 भन्दा बढी तीर्थयात्री कुण्ड क्षेत्रमा पुगिसकेका छन् भने यस वर्ष करिब 5000 भक्तजन आउने अनुमान गरिएको छ। धार्मिक मान्यता अनुसार गंगा दशहरामा स्नान गर्दा 10 प्रकारका पाप नाश हुन्छ। जनक पूर्णिमामा स्नान गर्दा जन्म जन्मान्तरका दोष समाप्त हुने जनविश्वास छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
3: यो PFBS गोर्खा रेडियो हो।

0: यो BFBS गोरखा रेडियो हो।
1: BFBS गोरखा रेडियो
0: सैन्य समुदाय मा
1: बिलाइन भरी
0: ऑन एयर
1: एप मा
0: अनि स्मार्ट स्पीकर मा भन्नुहोस्
2: प्ले BFBS
1: यो BFBS गोरखा रेडियो हो।
0: गोरखा रेडियो हो।
3: विभिन्न आठ विश्वविद्यालयका उपकुलपति पदका लागि हालसम्म 226 जनाको आवेदन परेको छ। सरकारले पहिलो चरणमा 8 विश्वविद्यालयमा उपकुलपति छनौट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि लागू गर्दै खुला आवेदन आह्वान गरेको थियो। प्राप्त विवरण अनुसार त्रिभुवन विश्वविद्यालयमा सबभन्दा बढी 50 आवेदन परेको छ। यस्तै पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा समान 38 आवेदन परेको छ। राजर्षि जनक विश्वविद्यालयमा 27, मध्यपश्चिम विश्वविद्यालयमा 20 तथा सुदूरपश्चिम विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयमा 19 आवेदन प्राप्त भएका छन्। सबभन्दा कम आवेदन कृषि तथा वन विज्ञान विश्वविद्यालयमा परेको छ। सो विश्वविद्यालयमा 15 जनाले मात्रै उपकुलपति बन्न आवेदन दिएका छन्। सरकारले केही समय अघि अध्यादेश ल्याएर विश्वविद्यालयका पदाधिकारीलाई पदमुक्त गरेको थियो। मधेसमा धान मत्स्य तथा वन क्षेत्रले दिगो योगदान दिने योगदान तुलनात्मक रूपमा कम भएका कारण चालू आर्थिक वर्षमा आर्थिक वृद्धि दर कमजोर रहने भएको छ।
4: राष्ट्रिय तथ्याङ्क कार्यालय तथ्याङ्क समन्वय कार्यालय धनुषाले सार्वजनिक गरेको प्रादेशिक कुल राष्ट्र उत्पादन अनुमान सम्बन्धी समष्टिगत आर्थिक सूचकमा चालू आर्थिक वर्षमा आर्थिक वृद्धि दर कमजोर रहने जनाइएको हो। यसपटक पर्याप्त मात्रामा पानी नपरेका कारणले धान तथा मत्स्य उत्पादनमा नकारात्मक प्रभाव परेकाले विगत 3 वर्ष यताकै सबैभन्दा कम आर्थिक

0: प्रीतितर हासिल हुने तथ्याङ्क अधिकृत नरबहादुर कुमारले जानकारी दिनुभएको छ। आर्थिक वर्ष 2080-81 भने मधेसमा 3.18% र आर्थिक वर्ष 81-82 2.72% आर्थिक वृद्धि दर थियो। लगातार दुई वर्ष यता मधेसको कृषि उत्पादनमा नकारात्मक प्रभाव परेका कारण आर्थिक वृद्धि दर खस्किँदै गएको कार्यालयले जनाएको छ। आर्थिक वर्ष 2082-83 राष्ट्रिय वार्षिक कुल ग्राहस उत्पादनमा मधेस प्रदेशको योगदान 13.1% रहने प्रारम्भिक अनुमान गरिएको छ। तथ्याङ्क सार्वजनिक गर्ने कार्यक्रममा प्रदेशका नीति तथा योजना आयोगका सदस्य राजकिशोर सिंहले मधेस प्रदेशमा कृषिको योगदान घट्दा यो समस्या आएको बताउनु भएको छ। आगामी बजेटमा कृषि, शिक्षा, स्वास्थ्य पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकतामा राख्ने उहाँले बताउनु भएको छ।
1: गोसाईकुण्डमा गंगा दशहरा पर्वको अवसर पारेर वार्षिक विशेष मेला शुरू भएको छ। हिन्दू तथा बौद्ध धर्मावलम्बीका लागि श्रद्धा आस्था र मोक्ष प्राप्तिको केन्द्र मानिने यस तीर्थमा शिवको दर्शन तथा स्नान गर्न देश विदेशबाट भक्तजन पुग्न थालेका छन्। एजेट 3 गतेदेखि शुरू भएको मेला 12 गतेसम्म सञ्चालन हुनेछ। चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाका अनुसार हालसम्म 300 भन्दा बढी तीर्थयात्री कुण्ड क्षेत्रमा पुगेका छन्। यस वर्ष करिब 5,000 भक्तजन आउने अनुमान गरिएको छ। मान्यता अनुसार गंगा दशहरामा स्नान गर्दा 10 प्रकारका पाप नाश हुन्छन्। बजारमा बिक्री भइरहेको डाबर ब्रान्डको मह गुणस्तरहीन भेटिएपछि सरकारले तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारी गरेको सूचना अनुसार बजार अनुगमन तथा नमूना परीक्षणका क्रममा डाबर ब्रान्डको 500 ग्राम प्याकेटको मह गुणस्तर मापदण्ड अनुसार नभएको भेटिएको हो। विभागले मह प्रयोगशाला परीक्षणमा प्रतिकूल देखिएपछि बजारबाट फिर्ता गर्न निर्देशन दिएको विभागले जनाएको छ। विभागले खाद्य स्वच्छता तथा गुणस्तर ऐनको व्यवस्था अनुसार सम्बन्धित ब्याजका सबै उत्पादन बिक्री नगर्न तथा नगराउन समेत निर्देशन दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा हन्ता भाइरस संक्रमणको जोखिम न्यून रहेको बताएको छ।
2: मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले हान्टा भाइरस समूहको एन्डिज भाइरसबाट संक्रमित हुने मुसा नेपालमा नपाइने भएकाले नेपालमा हान्टा भाइरसको जोखिम कम रहेको बताउनु भएको हो। नेपालमा हान्टा भाइरस संक्रमणको अझै पुष्टि भएको छैन। यो एक प्रकारको दुर्लभ भाइरस हो। यो भाइरस मुख्यत संक्रमित मुसाको पिसाब, दिशा र र्यालबाट मानिसमा सर्ने गर्दछ। तर वैज्ञानिक अध्ययन अनुसार मानिसबाट मानिसमा संक्रमण सीमित अवस्थामा मात्रै सम्भव हुने र सामान्यतया अत्यन्त नजिकको सम्पर्कमा मात्र सर्ने सम्भावना रहने मन्त्रालयको भनाइ छ। मन्त्रालयले अफवाहको पछि नलाग्न र मन्त्रालय तथा आधिकारिक निकायबाट जारी हुने सूचनामा मात्रै विश्वास गर्न आग्रह गरेको छ।
1: दिग्तेल बजारमा सम्पन्न खुला राष्ट्रिय बुद्धिजाल प्रतियोगिताको उपाधि झापा दमकका प्रकाश चन्द्र नेपालले जित्नु भएको छ। नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सेतुरीय कराते संघ खोटाङले गरेको प्रतियोगितामा नेपालले भारतको सिक्किम निवासी राहुल गुरुङलाई हराउँदै उपाधि जित्नु भएको हो। प्रतियोगितामा सिक्किमकै थेन्डुप तामाङ तेस्रो हुनुभएको नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जय कुमार राईले जानकारी दिनुभयो। बुद्धिजाल संघ खोटाङको संयोजनमा गरिएको प्रतियोगितामा देशभरका 51 खेलाडीले सहभागिता जनाएका थिए।

0: RAF Rivet joint surveillance plane.
1: वैधानिकता दिने गरी नियम ल्याउन लागिएको सूचना तथा संचार मन्त्रीले बताएका छन्। नीति तथा कार्यक्रमबारे संसदका प्रश्नको उत्तर दिँदै सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले नयाँ नियम छिट्टै लागू हुने बताउनुभयो।
2: रिमोट वर्क सम्बन्धी सूचना प्रणाली विकास भइसकेको छ र नीतिगत निर्णय भई कार्यान्वयन हुने तयारीमा पनि रहेको छ।
1: संचार जगतप्रति सरकारको धारणा पनि तिमल सिन्हाले राख्नु भएको छ।
2: पेस स्वतन्त्रता सँगै जवाफदेहिता पनि आउँछ। त्यहाँभित्र पनि डुज र डन्ट्सहरू हुन्छन्। राज्यले व्यवस्थाले एउटा महत्त्वपूर्ण अङ्गको रूपमा राज्यको अङ्गको रूपमा स्वीकारेको एउटा महत्त्वपूर्ण क्षेत्रले आफ्नो ओजलाई आफ्नो गरिमालाई कायम गर्ने गरी कार्य गर्दाखेरि सरकारले चाहेर पनि त्यसको विरुद्धमा केही गर्न नसक्ने व्यवस्थाका बीचमा हामी छौँ।
1: प्रधान न्यायाधीश सिफारिस विरुद्ध परेका रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दर्ता गरेको छ। कायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले सोमबार गरेको आदेश सर्वोच्च प्रशासनले दुई दिनपछि कार्यान्वयनमा ल्याएको हो। गएको सोमबार मल्लले दर्पित भएका निवेदन दर्ता गर्न मुख्य रजिस्ट्रार र रजिस्ट्रारका नाममा आदेश गर्नुभएको थियो, तर दर्ता भएका थिएनन्। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद गौरलाका अनुसार अधिवक्ता प्रेमराज सिलवालको निवेदन दर्ता भएको छ। यो निवेदनको पहिलो पेशी एजेट 11 गते तोकिएको गौरलाले जानकारी दिनुभएको छ। कङ्ग्रेसले निर्वाचन ब्युरोमा 17 सदस्य मनोनयन गरेको छ। कङ्ग्रेस सभापति गगन कुमार थापाले उपसभापति पुष्पा

0: दलको संयोजकत्वमा गठित ब्युरोमा 17 सदस्य मनोनयन गर्नुभएको हो। ब्युरोलाई पार्टीको देशव्यापी निर्वाचन डेटाबेस निर्माण गर्ने र निर्वाचन तयारीलाई तथ्याङ्कमा आधारित र वैज्ञानिक बनाउने लक्ष्यसहित कार्यदेश पनि तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। ब्युरोले 753 स्थानीय तह, 6743 वडा र 7 प्रदेशका लागि विस्तृत निर्वाचन योजना तयार गर्ने, मतदाताको मनोविज्ञान र वस्तुस्थितिको विश्लेषण गरी उम्मेद्वार छनौट प्रणालीलाई तथ्यपरक बनाउने जनाइएको छ। सरकारले सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानमा कुपोषण हुने बालबालिकाको संख्या बढेको पाइएको छ।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन सञ्चालन गरेको अभियानमा बालबालिकामा विगतको भन्दा बढी संख्यामा कुपोषण देखिएको हो। स्वास्थ्य सेवा विभाग पोषण शाखा प्रमुख लीला विक्रम थापाले अभियानको प्रारम्भिक प्रतिवेदनमा विगत भन्दा यसपटक कुपोषण भएका बालबालिकाको संख्या बढेको बताउनु भएको छ। उहाँका अनुसार कडा शीघ्र कुपोषण 4% बालबालिकालाई देखिएको छ। यसअघि यो कुपोषणको संख्या 1% सीमित थियो। उहाँका अनुसार कडा शीघ्रको पोषण कर्णाली, सुदूरपश्चिम र मध्य प्रदेशमा बढी देखिएका छन्। कडा शीघ्रको पोषण भएका बालबालिका ख्याउटे र करङ देखिने खालका हुने गर्छन्। कडा शीघ्रको पोषण लागेका बालबालिकालाई तयारी उपचारात्मक खाना दिने र सो तयारी खाना खाएपछि बालबालिका स्वस्थ हुने उहाँको भनाइ छ। तयारी खाना दिँदा पनि पहिलेको अवस्थामा नआएका बालबालिकालाई 25 पुनस्थापना केन्द्रमा आमा र बच्चा दुवैलाई राखेर दैनिक रूपमा हेरेर तयारी खाना खुवाइ थापाले बताउनु भएको छ।
0: सरकारले समस्याग्रस्त सहकारीका थप 304 साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कृषि सहकारी र शिव शिखर बहुद्देश्य सहकारीका साना बचतकर्ताको रकम फिर्ता गरेको हो। समितिका अनुसार कृषि सहकारीका 88 र शिव शिखर बहुद्देश्य सहकारीका थप 216 बचतकर्ताले फिर्ता पाएका हुन्। यसअघि समितिले कान्तिपुर सहकारीका 215, शिव शिखर बहुद्देश्य सहकारीका 156 र पशुपति सहकारीका 7 गरी 378 साना बचतकर्ताको रकम फिर्ता गरेको थियो। पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको छ। यसरी नै बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर फिर्ता गरिने समितिले जनाएको छ। समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब बचत फिर्ता गर्नुपर्ने समितिको भनाइ छ। रुसी वायुसेनाका चालकहरूले स्वीकार्न नसकिने व्यवहार देखाएको आरोप बेलायती रक्षा मन्त्रीले लगाएका छन्। मृत सागरमाथिको अन्तर्राष्ट्रिय आकाशमा रोयल एयरफोर्सका विमानलाई अनावश्यक अवरोध गरेको भन्दै मन्त्री जोन हेलीको प्रतिक्रिया आएको छ।
2: I've revealed details of the dangerous interference with the RAF rivet joint surveillance aircraft by 2 Russian jets over the Black Sea.
0: खबर यति नै, नमस्कार।
3: यो BFBS गोर्खा

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: कानुन निर्माण प्रक्रियामा नागरिकको सहभागिता बढाउन प्रतिक्रिया पठाउने माध्यम सार्वजनिक गरिएको छ। कानुन दिवसको अवसरमा घोषणा भएको प्लेटफर्म मार्फत नागरिकले ऐन तथा विधेयकका मस्यौदामा आफ्नो सुझाव र सहमति सिधै पठाउन सक्नेछन्। कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले कानुन निर्माण प्रक्रियामा नागरिकलाई प्रत्यक्ष सहभागी गराउने उद्देश्यले डिजिटल प्लेटफर्म सार्वजनिक गरिएको बताउनुभयो। कानुन मन्त्रालयको आधिकारिक वेबसाइटमा गई सम्बन्धित ट्याबमा क्लिक गरेर नागरिकले कुनै पनि विधेयक वा कानुनको दफामा संशोधन वा सुझाव दिन सक्नेछन्। सुझाव दिनुअघि सम्बन्धित कानुन अनिवार्य अध्ययन गर्नुपर्ने शर्त राखिएको छ। धनगढी उपमहानगर प्रमुख गोपाल हमालले बाजुरा र हुम्लाको सीमा विवाद गम्भीर बनेको चेतावनी दिनुभएको छ। हुम्लाको खारफुना दुई थाली र बाजुराको हिमाली तीन लामपाल्टाका बासिन्दाबीचको विवादमा हिमाली गाउँपालिकाका वडा सदस्य र प्रमुख अधिकृतलाई घाइते बनाएर उपचार समेत गर्न नदिएको अवस्था रहेको उहाँको भनाइ छ। सुदूरपश्चिम पर्यटन प्रबन्धनका लागि गएका बेला पहिलेदेखि भइरहेको अनावश्यक विवादमा परिएको उहाँको गुनासो छ।
1: हामी सुदूरपश्चिमको चाहिँ नक्सामा सुदूरपश्चिमै देखा छ। जाउन त रानीसेन धेरै चाहिँ सुन्दर ठाउँ छ र रानीसेन धेरै मान्छेलाई थाहा छैन। आन्तरिक पर्यटक बढ्यो भने भोलिको दिनमा राज्यको पनि ध्यान जाला। यो पिछडिएको क्षेत्र बाजुराको त्यो सुन्दर ठाउँलाई देखाएर केही हामीले मद्दत गर्न सक्छौँ कि त्यो सूचना मार्फत भन्ने पवित्र उद्देश्यको त हाम्रो अरू कुनै स्वार्थ छैन, होइन?
0: हमालले विवादका कारण सरकारी अधिकारीले समेत बन्धक बनाइएको थाहा पाएको भए आफूहरू सो क्षेत्रमा जाने थिएनौ भन्नुभएको छ।
1: हामी लखेटेर आउँदाखेरि बाटोमा हामीलाई जान नदिने, अब उता पनि जान नदिने, यता पनि जान नदिने, फर्किनु भने बाबा हामी फर्किन्छौँ, हामीलाई यो विवादको चाहिँ सरोकार पनि छैन, हामी फर्किन्छौँ भन्दाखेरि हामीले जाने तर्न खोजेको त्यो पुलको पटराहरू उप्काइदिएर हामीलाई अवरोध सिर्जना गरियो। हामी एउटा जिम्मेवार पदको मान्छे थियौँ, हामीलाई यदि सूचना भइदिएको हामी कुनै पनि हालतमा त्यहाँ जान्थेनौँ।
0: हमाल सहितको टोलीले ड्रोन उडाएर भिडियो बनाउँदा कुटपिट हुँदा चारजना घाइते भएकामा उपचारका लागि सुर्खेत लगिएको छ। विभिन्न आठ विश्वविद्यालयका उपकुलपति पदका लागि हालसम्म 226 आवेदन परेको छ। सरकारले पहिलो चरणमा आठवटा विश्वविद्यालयमा उपकुलपति छनौट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि लागू गर्दै खुला आवेदन आह्वान गरेको थियो। त्रिभुवन विश्वविद्यालयमा सबभन्दा बढी 50 आवेदन परेको छ। त्यस्तै पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा समान 38 आवेदन परेको छ।

0: राजर्षि जनक विश्वविद्यालयमा 27, मध्यपश्चिम विश्वविद्यालयमा 20 तथा सुदूरपश्चिम विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयमा 19-19 आवेदन प्राप्त भएका छन्। कृषि तथा वन विज्ञान विश्वविद्यालयमा 15 जनाले मात्रै उपकुलपति बन्न आवेदन दिएका छन्। मधेसमा धान, मत्स्य तथा वन क्षेत्रले दिने योगदान कम भएका कारण चालू आर्थिक वर्षमा आर्थिक वृद्धि दर कमजोर रहने भएको छ।
1: राष्ट्रिय तथ्याङ्क कार्यालय तथ्याङ्क समन्वय कार्यालय धनुषाले सार्वजनिक गरेको प्रादेशिक कुल ग्रास उत्पादन अनुमान सम्बन्धी समष्टिगत आर्थिक सूचकमा चालू आर्थिक वर्षमा आर्थिक वृद्धि दर कमजोर रहने जनाइएको हो। यसपटक पर्याप्त मात्रामा पानी नपरेका कारणले धान तथा मत्स्य उत्पादनमा नकारात्मक प्रभाव परेकाले विगत 3 वर्ष यताकै सबैभन्दा कम आर्थिक वृद्धि दर हासिल हुने तथ्याङ्क अधिकृत नरबहादुर कुमारले जानकारी दिनुभएको छ। आर्थिक वर्ष 2080-81 भने मधेसमा 3.18% र आर्थिक वर्ष 81-82 2.72% आर्थिक वृद्धि दर थियो। लगातार 2 वर्ष यता मधेसको कृषि उत्पादनमा नकारात्मक प्रभाव परेका कारण आर्थिक वृद्धि दर खस्किँदै गएको कार्यालयले जनाएको छ। आर्थिक वर्ष 2082-83 राष्ट्रिय वार्षिक कुल ग्राहस उत्पादनमा मधेस प्रदेशको योगदान 13.1% रहने प्रारम्भिक अनुमान गरिएको छ। तथ्याङ्क सार्वजनिक गर्ने कार्यक्रममा प्रदेशका नीति तथा योजना आयोगका सदस्य राजकिशोर सिंहले मधेस प्रदेशमा कृषिको योगदान घट्दा यो समस्या आएको बताउनु भएको छ। आगामी बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार र सामाजिक विकासलाई प्राथमिकतामा राख्ने उहाँले बताउनु भएको छ।
0: अङ्ग्रेज क्लब एस्टन भिल्लाले 44 वर्षमा पहिलो पटक युरोपेली उपाधि जितेको छ। इस्तानबुलमा भएको फाइनलमा फ्राइबर्गलाई 3-0 पराजित गर्दै एस्टन भिल्लाले युरोपा लिगको उपाधि जितेको हो। क्लबका व्यवस्थापक उनाई इमरीले यो उपलब्धिलाई लिएर गौरव गर्नुभएको छ। फिफा विश्वकप आउन अब 21 दिन बाँकी रहँदा अहिलेसम्म 17 देशले विश्वकप खेल्ने टोली घोषणा गरेका छन्। 48 देशले आफ्नो टोली घोषणालाई तीव्रता दिन थालेका छन्। खबर यति नै। नमस्कार, म महेन्द्र।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: आज तीनवटा संसदीय समितिको बैठक बस्दैछन्. अर्थ समितिको बैठक बस्दैछ. बैठकमा आगामी बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयका सम्बन्धमा विज्ञहरूसँग छलफल हुने कार्यसूची छ. यसैगरी बिहान 11 बजे राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको संयुक्त बैठक बस्दैछ. बैठकमा भूमिहीन नागरिकलाई अस्थायी रूपमा राखिएको होल्डिङ सेन्टरको अनुगमनको समीक्षा तथा विविध विषयमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ. सरकारले समस्याग्रस्त सहकारीका थप 304 जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ. समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कृषि सहकारी र शिवशिखर बहुद्देश्य सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो. समितिका अनुसार कृषि सहकारीका 88 र शिवशिखर बहुद्देश्य सहकारीका थप 216 जना बचतकर्ताले रकम फिर्ता पाएका हुन्. यसअघि समितिले कान्तिपुर सहकारीका 215, शिवशिखर बहुद्देश्य सहकारीका 156 र पशुपति सहकारीका 7 जना गरी 378 जना साना बचतकर्ताको रकम फिर्ता गरेको थियो. पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई रकम फिर्ता गरिएको हो. यसरी नै बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर फिर्ता गरिने समितिले जनाएको छ. समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब बचत रकम फिर्ता गर्नुपर्ने समितिको भनाइ छ. तीमध्ये अधिकांश साना बचतकर्ता छन्. 5 लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र 5 लाखभन्दा बढी रकम बचतकर्तालाई ठुला रूपमा वर्गीकरण गरिएको छ. 76,000 मध्ये 5 लाखभन्दा बढी बचत गर्ने 18,000 रहेको समितिले जनाएको छ. सरकारले सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानमा कुपोषण हुने बालबालिकाको संख्या बढेको पाइएको छ.
4: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन सञ्चालन गरेको अभियानमा बालबालिकामा विगतको भन्दा बढी संख्यामा कुपोषण देखिएको हो. स्वास्थ्य सेवा विभाग पोषण शाखा प्रमुख लीला विक्रम थापाले अभियानको प्रारम्भिक प्रतिवेदनमा विगतभन्दा यसपटक कुपोषण भएका बालबालिकाको संख्या बढेको बताउनु भएको छ. उहाँका अनुसार कडा शीघ्र कुपोषण 4% बालबालिकालाई देखिएको छ. यसअघि यो कुपोषणको संख्या 1% सीमित थियो. उहाँका अनुसार कडा शीघ्र कुपोषण कर्णाली सुदूरपश्चिम र मध्य प्रदेशमा बढी देखिएका छन्. कडा शीघ्र कुपोषण भएका बालबालिका ख्याउटे र करङ देखिने खालका हुने गर्छन्. कडा शीघ्र कुपोषण लागेका बालबालिकालाई तयारी उपचारात्मक खाना दिने र सो तयारी खाना खाएपछि बालबालिका स्वस्थ हुने उहाँको भनाइ छ. तयारी खाना दिँदा पनि पहिलेको अवस्थामा नआएका बालबालिकालाई 25 वटा पुनस्थापना केन्द्रमा आमा र बच्चा दुवैलाई राखेर दैनिक रूपमा हेरेर तयारी खाना खुवाइ थापाले बताउनु भएको छ. यसै गरी मध्यम कुपोषण 12% बालबालिकामा देखिएका छन्.
3: ब्रिटिस रोयल एयरफोर्सको चिनुक हेलिकप्टरलाई साइप्रसमा जंगलको डढेलो निभाउन ठूलो तौल उठाएर गरिने अभ्यासमा सामेल गराइँदैछ. 13-10 फ्लाइटको हेलिकप्टर

0: सहित साइप्रसका अन्य हेलिकप्टरलाई एक्सरसाइज इफेस्टोसमा सामेल गराइएको हो। अङ्ग्रेजी सेवाका विल होलीसँग थप जानकारी छ।
1: CH-47 Chinook from RAF Akrotiri. It has already proven itself in aerial firefighting. Squadron leader Joel Babbage, officer commanding 1310 flight.
2: Last year saw one of the biggest fires that Cyprus has had in recent history within the sovereign base area, which was fought by 18 Squadron at the time on 1310 flight. It looks like this season is going to heat up towards the summer time as well, so we're expecting that there could be the similar threat, and we're here ready to respond.
1: Every year, emergency services in Cyprus practice responding to a wildfire.
0: रुसी वायुसेनाका चालकहरूले स्वीकार्न नसक्ने व्यवहार देखाएको आरोप बेलायती रक्षा मन्त्रीले लगाएका छन्। मृत सागरमाथिको अन्तर्राष्ट्रिय आकाशमा रोयल एयरफोर्सका विमानलाई अनावश्यक अवरोध गरेको भन्दै मन्त्री जोन हिलीको प्रतिक्रिया आएको छ। गएको महिना घटना भएको थियो। मन्त्रालयका अनुसार आरएएफको रिभेट स्वाइन विमान उडिरहेका बेला रुसी जेट 6 मिटर नजिकबाट उडेको थियो। बेलायतले औपचारिक पत्र पठाएको मन्त्री हिलीले संसदमा जानकारी दिनुभयो।
3: I've revealed details of the dangerous interference with the RAF Rivet joint surveillance aircraft by 2 Russian jets over the Black Sea, and we have démarched the Russians over this totally unacceptable act.
0: दिक्तेल बजारमा सम्पन्न खुला राष्ट्रिय बुद्धिजाल प्रतियोगिताको उपाधि झापा दमकका प्रकाश चन्द्र नेपालले जुम्नु भएको छ। नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सिदरीय कराते संघ खोटाङले गरेको प्रतियोगितामा नेपालले भारतको सिक्किम निवासी राहुल गुरुङलाई हराउँदै उपाधि जित्नु भएको हो। प्रतियोगितामा सिक्किमका थेन्डुप तामाङ तेस्रो हुनुभयो।

0: सरकारले नयाँ संशोधन गर्न लागेको मेलमिलाप ऐनमा भिडियो कन्फरेन्सबाट पनि छलफल गराउन सकिने भएको छ। मूल ऐनको दफा 36 थपिएको प्रावधान अनुसार मेलमिलापकर्ताले तोकिएको मापदण्ड अनुसार भिडियो मार्फत छलफल गर्न सक्ने विषय राखिएको हो। 2068 बनेको ऐनमा विभिन्न बुन्दा संशोधन गरी छलफलका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले सार्वजनिक बहसमा ल्याएको छ। जिल्ला स्तरमा मेलमिलाप समन्वय समिति बनाउने, सामुदायिक मेलमिलाप केन्द्र जस्ता संरचना बनाउने विषय पनि संशोधन सूचीमा राखिएका छन्। कानून निर्माण प्रक्रियामा नागरिकको सहभागिता बढाउन प्रतिक्रिया पठाउने माध्यम सार्वजनिक गरिएको छ। कानून दिवसको अवसरमा घोषणा भएको प्लेटफर्म मार्फत नागरिकले ऐन तथा विधेयकका मसौदामा आफ्नो सुझाव र असहमति सिधै पठाउन सक्नेछन्। कानून मन्त्रालयको आधिकारिक वेबसाइटमा गई सम्बन्धित ट्याबमा क्लिक गरेर नागरिकले कुनै पनि विधेयक वा कानूनको दफामा संशोधन वा सुझाव दिन सकिनेछ। सुझाव दिनुअघि सम्बन्धित कानून अनिवार्य रूपमा अध्ययन गर्नुपर्ने शर्त भने राखिएको छ। शहीद दशरथ चन्द विश्वविद्यालयको उपकुलपति सिफारिस समितिमा गैर विषयका संयोजक बनाइएको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ। संघका महासचिव प्रकृ सञ्जीव तिवारीले वक्तव्य जारी गर्दै विषय विज्ञलाई सिफारिस समितिका संयोजक तोक्न माग गर्नुभएको छ। तिवारीले उपकुलपतिका लागि राखिएको मापदण्ड पीएचडी राखिएको भन्दै सुव्यवस्था पनि संशोधन गर्न भन्नुभएको छ। नेपालमा पीएचडीको संख्या कम भएकोले स्नातकोत्तरको व्यवस्था राख्न उहाँको आग्रह छ। तनहुँको आबुखैरी निकायपालिका 2 मार्कीचोक सब स्टेसनको समस्याले 3 जिल्लामा विद्युत आपूर्ति प्रभावित भएको छ। सब स्टेसनमा रहेको 132-133 केभी क्षमताको 12 एमभीए पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या उत्पन्न हुँदा विद्युत आपूर्ति अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार तनहुँको आबुखैरेनी, गोर्खा तथा मुगलिङ हुँदै चितवनका केही क्षेत्रमा सेवा प्रभावित भएको छ। राति मर्मत गरिए पनि फेरि समस्या आएपछि ट्रान्सफर्मर पुनः बन्द गरिएको तनहुँ वितरण केन्द्रका सूचना अधिकारी बेनी नेपालीले जानकारी दिनुभयो। उहाँका अनुसार वैकल्पिक लाइन मार्फत विद्युत आपूर्ति सञ्चालन गर्ने प्रयास भइरहेको छ। धनगढी उपमहानगर प्रमुख गोपाल हमालले बाजुरा र हुम्लाको सीमा विवाद गम्भीर बनेको चेतावनी दिनुभएको छ। हुम्लाको खारफुना 2 थाली र बाजुराको हिमाली 3 लामपाटाका बासिन्दा बीचको विवादमा हिमाली गाउँपालिकाका वडा सदस्य र प्रमुख अधिकृतलाई घाइते बनाएर उपचार समेत गर्न नदिएको अवस्था रहेको उहाँको भनाइ छ। सुदूरपश्चिम पर्यटन प्रवर्धनका लागि गएका बेला पहिलेदेखि भइरहेको अनावश्यक विवादमा पारिएको उहाँको गुनासो छ।
1: हामी सुदूरपश्चिमको चाहिँ नक्सामा सुदूरपश्चिमै देखाएको छ। जाउँ न त, रानीसेन धेरै चाहिँ सुन्दर ठाउँ छ र रानीसेन धेरै मान्छेलाई थाहा छैन। आन्तरिक पर्यटक बढ्यो भने भोलिको दिनमा राज्यको पनि ध्यान जाला। यो पिछडिएको क्षेत्र बाजुराको त्यो सुन्दर ठाउँलाई देखाएर केही हामीले मद्दत गर्न सक्छौँ कि त्यो सूचना मार्फत भन्ने पवित्र उद्देश्यको त हाम्रो अरू कुनै स्वार्थ छैन, होइन?
0: हमालले विवादबारे पहिले थाहा पाएको भए आफूहरू सो क्षेत्रमा जाने थिएनौ भन्नु भएको छ।
1: हामी लखेटेर आउँदाखेरि बाटोमा हामीलाई जान नदिने, अब उता पनि जान नदिने, यता पनि जान नदिने, फर्किनु भने बाबा हामी फर्किन्छौँ, हामीलाई यो विवादको चाहिँ सरोकार पनि छैन, हामी फर्किन्छौँ भन्दाखेरि हामीले जाने तर्न खोजेको त्यो पुलको पटराहरू उप्काइदिएर हामीलाई अवरोध सिर्जना गरियो। हामी एउटा जिम्मेवार पदको मान्छे थियौँ, हामीलाई यदि सूचना भइदिएको हामी कुनै पनि हालतमा त्यहाँ जान्थेनौँ।
0: हमाल सहितको टोलीले ड्रोन उडाएर भिडियो बनाउँदा

0: कुटपिट हुँदा चारजना घाइते भएकामा उपचारका लागि सुर्खेत लगिएको छ। कार्यालय बाहिरीबाट कामको मूल्याङ्कनलाई वैधानिकता दिने गरी नियम ल्याउन लागि सूचना तथा सञ्चार मन्त्रीले बताएका छन्। नीति तथा कार्यक्रमबारे सांसदका प्रश्नको उत्तर दिँदै मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले नयाँ नियम छिटै लागू हुने बताउनुभयो।
1: रिमोट वर्क सम्बन्धी सूचना प्रणाली विकास भइसकेको छ र नीतिगत निर्णय भई कार्यान्वयन हुने तयारीमा पनि रहेको छ।
0: संचार जगतप्रति सरकारको धारणा पनि तिमल सिन्हाले राख्नु भएको छ।
1: पेस स्वतन्त्रता सँगै जवाफदेहिता पनि आउँछ, त्यहाँभित्र पनि डुज र डन्ट्सहरू हुन्छन्। राज्यले व्यवस्थाले एउटा महत्त्वपूर्ण अङ्गको रूपमा राज्यको अङ्गको रूपमा स्वीकारेको एउटा महत्त्वपूर्ण क्षेत्रले आफ्नो ओजलाई आफ्नो गरिमालाई कायम गर्ने गरी कार्य गर्दाखेरि सरकारले चाहेर पनि त्यसको विरुद्धमा केही गर्न नसक्ने व्यवस्थाका बीचमा हामी छौँ।
0: अङ्ग्रेज क्लब एस्टन भिल्लाले 44 वर्षमा पहिलोपटक युरोपेली उपाधि जितेको छ। इस्तानबुलमा भएको फाइनलमा एस्टन भिल्ला विजयी भएको हो। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: सर्वोच्च अदालतको आदेशका बावजुद काठमाडौँ र कञ्चनपुरमा डोजरले बस्ती हटाउने कार्यलाई निरन्तरता दिइएको छ। काठमाडौँ टोखा नगरपालिका साथ थापासी ग्रिनल्यान्ड आसपासका अतिक्रमित घर टहरा आज हटाइएको छ। यसअघि 15 दिने सूचना जारी गरी अतिक्रमित घर टहरा हटाउन नगरपालिकाले सम्बद्ध सबैलाई अनुरोध गरेको थियो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले आज बिहानदेखि तापासी क्षेत्रमा सडक छेउ तथा सरकारी जग्गामा बनाइएका घर टहरा कम्पाउण्ड र अस्थायी संरचना हटाउने काम शुरू गरिएको जानकारी दिनुभयो। यस्तै कञ्चनपुरको बेलौरी नगरपालिकाले धार्मिक तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत भौतिक संरचना हटाउने भएको छ। नगरपालिकाले वडा नम्बर 6 रिच्छा भुइँया मन्दिरको नाममा दर्ता श्रेष्ठता कायम रहेको जग्गामा प्रचलित कानून विपरीत व्यक्तिगत प्रयोजनका लागि बनाइएका भौतिक संरचना हटाइने भएका हुन्। नगरपालिकाले अनधिकृत संरचना हटाउनका लागि 7 दिने समय सीमा दिएको छ। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति सिफारिस समितिमा गैर विषयका संयोजक बनाइएको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ। संघका महासचिव डाक्टर सञ्जीव तिवारीले वक्तव्य जारी गर्दै विषय विज्ञानलाई सिफारिस समितिका संयोजक तोक्न माग गर्नुभएको छ। तिवारीले उपकुलपतिका लागि राखिएको मापदण्ड पीएचडी राखिएको भन्दै सुव्यवस्था पनि संशोधन गर्न भन्नुभएको छ। नेपालमा पीएचडीको संख्या कम भएकोले स्नातकोत्तरको व्यवस्था राख्नु उहाँको आग्रह छ। गत असोजमा बसेको विश्वविद्यालय सभाको पहिलो बैठकले उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि प्राध्यापक डाक्टर जयराज अवस्थीको संयोजकत्वमा सिफारिस समिति बनेको थियो। आज मात्रै समितिले विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। समितिले 15 दिनको अवधि राखेर दरखास्त आह्वान गरेको छ। सरकारले सञ्चालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानमा कुपोषण हुने बालबालिका संख्या बढेको पाइएको छ।
4: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बालबालिकाको पोषणको अवस्था पत्ता लगाउन सञ्चालन गरेको अभियानमा बालबालिकामा विगतको भन्दा बढी संख्यामा कुपोषण देखिएको हो। स्वास्थ्य सेवा विभाग पोषण शाखा प्रमुख लीला विक्रम थापाले अभियानको प्रारम्भिक प्रतिवेदनमा विगत भन्दा यसपटक कुपोषण भएका बालबालिकाको संख्या बढेको बताउनु भएको छ। उहाँका अनुसार कडा शीघ्र कुपोषण 4% बालबालिकालाई देखिएको छ। यसअघि यो कुपोषणको संख्या 1% सीमित थियो। उहाँका अनुसार कडा शीघ्र कुपोषण कर्णाली सुदूरपश्चिम र मध्य प्रदेशमा बढी देखिएका छन्। कडा शीघ्र कुपोषण भएका बालबालिका ख्याउटे र करङ देखिने खालका हुने गर्छन्। कडा शीघ्र कुपोषण लागेका बालबालिकालाई तयारी उपचारात्मक खाना दिने र सो तयारी खाना खाएपछि बालबालिका स्वस्थ हुने उहाँको भनाइ छ। तयारी खाना दिँदा पनि पहिलेको अवस्थामा नआएका बालबालिकालाई 25 पुनस्थापना केन्द्रमा आमा र बच्चा दुवैलाई राखेर दैनिक रूपमा हेरेर तयारी खाना खुवाइने थापाले बताउनु भएको छ। यसै गरी मध्यम कुपोषण 12% बालबालिकामा देखिएका छन्।
3: ब्रिटिस रोयल एयरफोर्सको चिनुक हेलिकप्टरलाई साइप्रसमा जंगलको डडेलो निभाउन ठूलो तौल उठाएर गरिने अभ्यासमा सामेल गराइँदैछ। 1310 फ्लाइटको हेलिकप्टर सहित साइप्रसका अन्य हेलिकप्टरलाई एक्सरसाइज इफेस्टोसमा सामेल गराइएको हो। अंग्रेजी सेवकका विल होलीसँग थप जानकारी छ।
5: CH-47 चिनुक फ्रम RAF अक्रतिरी. It has already proven itself in aerial firefighting. Squadron leader Joel Babbage, officer commanding 1310 flight.
6: Last year saw one of the biggest fires that Cyprus has had in recent history within the sovereign base area, which was fought by 18 squadron at the time on 1310 flight. It looks like this season is going to heat up towards the summer time as well, so we're expecting that there could be the similar threat, and we're here ready to respond.
5: Every year, emergency services in Cyprus practice responding to a wildfire.
3: अङ्ग्रेज क्लब एस्टन भिल्लाले 44 वर्षमा पहिलोपटक युरोपेली उपाधि जितेको छ। इस्तानबुलमा भएको फाइनलमा फ्राइबर्गलाई 3-0 पराजित गर्दै एस्टन भिल्लाले युरोपा लिगको उपाधि जितेको हो। क्लबका व्यवस्थापक उनाई इमरीले यो उपलब्धिलाई लिएर गौरव गर्नुभएको छ।
7: Was something

0: they are missing it, the support, not for Champions League or for something, is for a trophy. And achieving this one is something make us so happy.
1: दिग्दल बजारमा सम्पन्न खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि झापाका प्रकाश चन्द्र नेपालले जुम्नु भएको छ। नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरिया कराते संघ खोटाङले गरेको प्रतियोगितामा नेपालले भारतको सिक्किम निवासी राहुल गुरुङलाई हराउँदै उपाधि जित्नु भएको हो। प्रतियोगितामा सिक्किमकै थेन्द्रुप तामाङ तेस्रो हुनुभएको नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जय कुमार राईले जानकारी दिनुभयो।
2: यो BFBS कुलकर्म रेडियो हो।

0: प्रतिनिधि सभामा सांसदहरूले आज पनि प्रधानमन्त्रीलाई खोजेका छन्। बैठक शुरू हुने बित्तिकै श्रम संस्कृति पार्टीका हर्कराज राईले प्लेकार्ड देखाएपछि सभामुख डोलप्रसाद अर्यालले समय दिनुभयो।
1: नेपाल सरकारको नेतृत्व प्रधानमन्त्रीज्यू सदनमा आएर माननीयहरूले उठाउनुभएका सांसदज्यूहरूले उठाउनुभएका प्रश्नको उत्तर दिनुपर्ने हो या होइन म एउटा प्रश्न राख्न चाहन्छु। मैले 2083 साल 1 महिना 28 गते र 29 गते केही प्रश्नहरू राखेका थिएँ जो गृह मन्त्रालयसँग सम्बन्धित केही थिए, केही रक्षा मन्त्रालयसँग सम्बन्धित केही थिए, केही अन्य मन्त्रालयसँग सम्बन्धित प्रश्नहरू थिए। ती प्रश्नहरूको उत्तर प्रधानमन्त्रीज्यूले आएर दिनुपर्छ भन्ने म माग राख्दछु।
0: प्रधानमन्त्रीको सहभागिताबारे कंग्रेसका निष्कल राईले सरकारले मर्यादा नाघेर सबैतिर हस्तक्षेप गरिरहेको आरोप लगाउनु भयो।
2: सरकारले नै मर्यादा न्यायपालिका सबैतिर हस्तक्षेप गर्दै हिँडेको छ। अहिले क्रमभङ्गता शब्दमा सरकार रमाएको छ अनि त्यसमा सत्तारूढ दलका साथीहरू रफू लगाउँदै हिँड्नु भएको छ।
0: सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधनमा आज अदालतमा शोकविदा दिइएको छ। शोकविदाका समयमा इजलास सञ्चालन नहुने जनाइएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले पूर्व न्यायाधीश प्रधानको निधनमा शोक प्रकट गर्दै विदा दिएकाले इजलास सञ्चालन नहुने जानकारी दिनुभयो। उहाँको 97 वर्षको उमेरमा हिजो निधन भएको थियो। बेनी चुम्सुम कोरोला सड़क आयोजनाले उत्तर दक्षिण जोड्ने कोरोला बेनी 9 किलोमिटर सड़क खण्डको स्तर उन्नति शुरू गरेको हो। गत वर्षको साउन महिनामा सड़क पासिएको कतिपय स्थानमा सड़क संरक्षणका लागि ड्रेन र सड़क वाल लगायत पूर्वाधार तयार नहुँदा क्षति पुगेको आयोजना कार्यालयले जनाएको छ। आयोजनाका प्रमुख तेजस्वी शर्माका अनुसार सड़क स्तर उन्नतिका लागि कालीमाता थापाकाजी रसुवा जेबी कन्स्ट्रक्सनले ठेक्का सम्झौता गरेको छ। 4 महिनाको सम्झौता अवधि रहेको उक्त सड़क स्तर उन्नति भदौ 15 गतेसम्ममा सम्पन्न गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो। बाजुरा र हुम्लाको सीमा विवादलाई लिएर कुटपिटमा उत्तरनेमाथि कारवाही गर्न माग भएको छ। हुम्लाको खारपुना 2 थाली र बाजुराको हिमाली 3 लामपाटाका बासिन्दाबीचको विवादमा नजानेरै धनगढी उपमहानगर प्रमुख गोपी हमालसहितको टोली परेपछि सांसदहरू बोलेका हुन्। संसदमा समय लिएर बोल्दै सांसद जयपति रोकायले विवाद चर्कन नदिन केन्द्र सरकार गम्भीर हुनुपर्ने बताउनुभयो।
3: बाजुरा हुम्ला बाजुरा सिमाना सम्बन्धी विषयले संवेदनशील ऐतिहासिक तथ्य अध्ययनका अध्ययनसँग सम्बन्धित विषय भएकोले यसको समाधान संवाद आपसी सद्भाव सहमति तथ्य प्रमाण राज्यका वैधानिक तथा संवैधानिक संयन्त्र मार्फत खोजिनु पर्दछ। भावनात्मक उत्तेजना अवरोध असहज परिस्थितिबाट समाधान होइन, सहज जटिलता उत्पन्न हुन खतरा रहन सक्छ। तसर्थ म नेपाल सरकार गृह मन्त्रालय तथा सम्बन्धित सुरक्षा निकायलाई तत्काल आवश्यकसम्म समन्वय र पहल गरी कर्णाली राजमार्गको निर्बाध सञ्चालन सुनिश्चित गर्न नागरिक सुरक्षाको प्रत्याभूति गर्न दुवै जिल्लाबीचको सौहार्द सामाजिक एकता शान्ति गराउन म सरकार समक्ष माग गर्दछु।
0: अर्का सांसद केपी खनालले पर्यटन प्रवर्धनमा रहेका जनप्रतिनिधिको टोलीमाथि भएको आक्रमण अस्वीकार्य रहेको बताउनुभयो।
4: यसरी जनताबाट निर्वाचित जनप्रतिनिधिहरूलाई नै स्थानीय तहको प्रबन्धन र पर्यटकीय प्रबन्धन काममा लाग्दा भोग्नु परेका यस्ता विषयले निर्वाचित जनप्रतिनिधिहरूलाई चिन्तित बनाएको छ। रानीसैन क्षेत्रको तत्काल सीमा विवाद समस्या समाधान गर्न गृह मन्त्रालय, भूमि सुधार मन्त्रालय, प्रहरी प्रशासन तथा सम्बन्धित निकायलाई आग्रह गर्न चाहन्छु।
0: हिमाली गाउँपालिकाका वडा सदस्य र प्रमुख अधिकृतलाई घाइते बनाएर उपचार समेत गर्न नदिएको अवस्था रहेको सांसदहरूको भनाइ छ। तनहुँको आबु खैरेनी गाउँपालिका 2 मार्कीचोक सब स्टेसनको समस्याले 3 जिल्लामा विद्युत आपूर्ति प्रभावित भएको छ। सब स्टेसनमा रहेको 132-133 केभी क्षमताको 12 MVA पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या उत्पन्न हुँदा विद्युत आपूर्ति अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रका अनुसार तनहुँको आबु घैरिनी गोर्खा तथा मुगलिन हुँदै चितवनका केही क्षेत्रमा सेवा प्रभावित भएको छ। राति मर्मत गरिए पनि फेरि समस्या आएपछि ट्रान्सफर्मर पुनः बन्द गरिएको तनहुँ वितरण केन्द्रका सूचना अधिकारी बेनी नेपालीले जानकारी दिनुभयो। उहाँका अनुसार वैकल्पिक लाइन मार्फत विद्युतापूर्ति सञ्चालन गर्ने प्रयास भइरहेको छ। रुसी वायुसेनाका चालकहरूले स्वीकार्न नसकिने व्यवहार देखाएको आरोप बेलायती रक्षा मन्त्रीले लगाएका छन्। कृष्णसागरमाथिको अन्तर्राष्ट्रिय आकाशमा रोयल एयरफोर्सका विमानलाई अनावश्यक अवरोध गरे

0: स्मार्ट स्पीकर मा भन्नुहोस्
1: प्ले बीएफबीएस
2: यू बीएफबीएस गोर्खा रेडियो हो।

0: नम्बर हो कि होइन, यो देशमा पार्लियामेन्ट छ कि छैन, हामी सबैजनाले यो संसदको गरिमालाई जोगाइराख्नुपर्छ कि पर्दैन, कर्तव्य पूरा गर्नुपर्छ कि पर्दैन। यदि उहाँ आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने उहाँले मार्ग प्रशस्त गर्दाखेरि राम्रो।
1: प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्ले कार्ड प्रदर्शन गर्ने श्रम संस्कृतिको व्यवहारलाई अमर्यादित करार गर्दै चेतावनी दिएको विषयमा सभामुखलाई विगत सम्झिन सुझाव दिएको छ। आज सदनको आकस्मिक समयमा बोल्दै कांग्रेस सचेतक निष्कर राई,
2: पटक पटक सरकारलाई सदनप्रति उत्तरदायी बनाउन खोजेका हौ, यसमा सम्माननीय सभामुख महोदयको हामीलाई साथ मिलेन, सरकारले टेरेन। पछिल्लो केही बैठकदेखि अर्को प्रतिपक्षी दलले यहाँ सरकार खोज्दै, सदनप्रति सरकारको उत्तरदायित्व खोज्दै प्ले कार्ड देखाइरहेको छ। सभामुख महोदयले यसलाई अमर्यादित भन्नुभएको छ। सभामुख महोदय, आज सत्तामा भएको दल हिजो प्रतिपक्षमा थियो, सरकारको जवाफदेता खोज्दै निलो स्कार्फ घाँटीमा बाँधेर वेल घेरेको थियो, वेलमा पुगेर पलेटी कसेर बस्ने अनि पुस्तक पढ्ने काम पनि हालको सत्तारूढ दलबाट भएको थियो। त्यसबेला सभामुखको आसन प्रतिपक्षको बेन्चमा थियो। मेरो प्रश्न, आफैले गरेको त्यो कदम संसदीय र मर्यादित, अनि अहिले प्रतिपक्ष दलको प्लेकार्ड कसरी अमर्यादित?
1: सांसद राईले सरकार र सभामुखले नै सदनलाई मर्यादित बनाउन नसकेको दावी समेत गर्नुभएको छ।
2: सदनको मर्यादा सभामुख महोदयले राख्नुपर्ने हो, तर अर्को पाटो सबै विषयको मर्यादाको केन्द्रबिन्दुमा सरकार छ। सरकार र प्रधानमन्त्रीले सदनलाई देखि नसहने, सदन भनेपछि एलर्जी नै हुने, सरकार परम्परा भत्काउँदैछु भन्दै व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका सबैतिर हस्तक्षेप गर्दै हिँडेको छ। अहिले क्रमभङ्गता शब्दमा सरकार रमाएको छ, अनि त्यसमा सत्तारूढ दलका साथीहरू रफू लगाउँदै हिँड्नु भएको छ। आज सदनमा जे भइरहेको छ तपाईँ हामीले क्रमभङ्गता गरेका छौँ भन्दै हिँड्दाको नतिजा हो। जुन दिनसम्म संसदीय व्यवस्था र अभ्यासलाई अङ्कको दम्बलले लत्कारिन्छ, अनि सदन कसरी मर्यादित हुन्छ? बारम्बार हामीले भन्दै आएका छौँ कि यो सदनको अभिभावक तपाईँ हो। सदनको गरिमामा एक इन्च तलमाथि हुन्छ भने त्यो हजुरकै प्रतिष्ठासँग जोडिन्छ। हजुरले जबसम्म रुलिङ गरेर मसँग दुई तिहाई छ, म सदन मान्दिनँ भन्दै केही सय मिटर दूरीमा रहनुभएको प्रधानमन्त्री र सरकारलाई सदनप्रति जवाफदेही बनाउनुहुन्छ। हिजो निलो स्कार्फ बाँधेर विरोध गर्ने र आज प्ले कार्ड प्रदर्शन गर्ने कार्य रोकिन्न।
1: काठमाडौँ र कञ्चनपुरमा डोजरले बस्ती हटाउने क्रम आज पनि निरन्तर छ। काठमाडौँ टोखा नगरपालिका सात धापासी ग्रिन लाइन आसपासका अतिक्रमित घरटहरा आज हटाइएको छ। यसअघि 15 दिने सूचना जारी गरेर अतिक्रमित घरटहरा हटाउन नगरपालिकाले अनुरोध गरेको थियो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले आज बिहानदेखि धापासी क्षेत्रमा सड़क छेउ र सरकारी जग्गामा बनाइएका घरटहरा, कम्पाउण्ड र अस्थायी संरचना हटाइएको जानकारी दिनुभएको छ। झापाका सुकुम्बासी बस्तीमा पनि डोजर चल्ने त्रासमा सर्वसाधारण रहेको भन्दै प्रतिनिधि सभामा सांसद मनमाया विश्वकर्माले चिन्ता व्यक्त गर्नुभएको छ।
3: हाल सुकुम्बासी समस्याको चरम भुमारीमा फँसेका जनता पटक पटक वैकल्पिक व्यवस्थापनको टुङ्गो नभई ठाउँ खाली गर्नको लागि समय नगरले दिएको र उहाँहरूलाई चाहिँ एकदमै समस्या बर्खामासको बेलामा नसारिदिए हुन्थ्यो। हामीलाई पटक पटक अनुरोध गर्दा पनि अब 4 दिन मात्रै हाम्रो बाँकी रहेकोले अन्यत्र हामीलाई जान मन छैन। यो सभामुख मार्फत यो कुरालाई रोक्नको लागि आग्रह गरिदिनु भन्ने सूचना आएकोले जनताको समस्या यहाँ राख्न चाहे।
1: कञ्चनपुरको बेलौरी नगरपालिकाले धार्मिक र सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएको अनधिकृत भौतिक संरचना हटाउने भएको छ। नगरपालिकाले अनधिकृत संरचना हटाउन 7 दिने समय दिएको छ। बाजुरा र हुम्लाको सीमा विवादलाई लिएर कुटपिटमा उत्रिनेमाथि कारवाही गर्न माग भएको छ। हुम्लाको खार्पनाथ 2 थाली र बाजुराको हिमाली 3 लामपाटाका बासिन्दाबीचको विवादमा नजानेरै धनगढी महानगर प्रमुख गोपी हमालसहितको टोली परेपछि सांसदहरू बोलेका हुन्। संसदमा समय लिएर बोल्दै सांसद जयपति रोकायले विवाद चर्किन नदिन केन्द्र सरकार गम्भीर हुनुपर्ने माग गर्नुभएको छ।
4: बाजुरा हुम्ला बाजुरा सिमाना सम्बन्धी विषयले संवेदनशील ऐतिहासिक तथ्य अध्ययनका अध्ययनसँग सम्बन्धित विषय भएकोले यसको समाधान संवाद आपसी सद्भाव सहमति तथ्य प्रमाण राज्यका वैधानिक तथा संवैधानिक संयन्त्र मार्फत खोजिनु पर्दछ।
1: अर्का सांसद केपी खनाले पर्यटन प्रवर्तनमा रहेका जनप्रतिनिधिको टोलीमाथि भएको आक्रमण स्वीकार्य नरहेको बताउनु भयो।
5: यसरी जनताबाट निर्वाचित जनप्रतिहरू नै जनप्रतिहरूलाई नै स्थानीय तहको प्रबन्धन र पर्यटकीय प्रबन्धन काममा लाग्दा भोग्नु परेका यस्ता विषयले निर्वाचित जनप्रतिनिधिहरूलाई चिन्तित बनाएको छ।
1: हवस् त, अहिलेसम्मको खबर यति नै। नमस्कार।
6: यो BFBS कुलकर्म रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोधलाई जारी राखेका छन्। सभामुख टुल प्रसाद अर्यालले आजको बैठकमा प्रधानमन्त्री, गृहमन्त्री एवं नव प्रवर्तन मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमलाई विधेयक प्रस्तुत गर्न समय दिनुभएको थियो। यस क्रममा विपक्षी दलहरूले उठेर विरोध गरेका हुन्।
4: गृहमन्त्री एवं विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन्द्र शाहको तर्फबाट

0: प्रधानमन्त्री शाहले दर्ता गराएका दुईवटै विधेयक प्रतिनिधि सभामा पेश भएका थिए। श्रम संस्कृतिका सांसद हर्कराज राईले प्रधानमन्त्रीको राजीनामाको माग दोहोर्याउनु भएको छ। गृह र रक्षा मन्त्रालय समेत सम्हालेका प्रधानमन्त्री संसदप्रति जवाफदेही नभएको तर्कसहित सांसद साम्पाङ
1: सम्बन्धित रक्षा मन्त्रालयसँग सम्बन्धित केही थिए र लिपुलेखसँग सम्बन्धित प्रश्नहरू हामीले सोधेका छौँ, ती प्रश्नहरूको उत्तर प्रधानमन्त्रीज्यूले आएर दिनुपर्छ भन्ने म माग राख्दछु। 28 गते राखेको प्रश्न 7 दिनभित्र नेपाल सरकारका सम्बन्धित मन्त्रीले उत्तर दिनुपर्छ भन्ने हाम्रो नियमावली छ। उहाँ यो पार्लियामेन्टको मेम्बर हो कि होइन, यो देशमा पार्लियामेन्ट छ कि छैन, हामी सबैजनाले यो संसदको गरिमालाई जोगाइराख्नुपर्छ कि पर्दैन, कर्तव्य पूरा गर्नुपर्छ कि पर्दैन। यदि उहाँ आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने उहाँले मार्ग प्रशस्त गर्दाखेरि राम्रो।
0: प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्ले कार्ड प्रदर्शन गर्ने श्रम संस्कृतिको व्यवहारलाई अमर्यादित करार गर्दै चेतावनी दिएको विषयमा सभामुखलाई विगत सम्झिन सुझाव दिएको छ। आज सदनको आकस्मिक समयमा बोल्दै कांग्रेस सचेतक निष्कल राई,
2: पटक पटक सरकारलाई सदनप्रति उत्तरदायी बनाउन खोजेका हौं, यसमा सम्माननीय सभामुख महोदयको हामीलाई साथ मिलेन, सरकारले टेरेन। पछिल्लो केही बैठकदेखि अर्को प्रतिपक्षी दलले यहाँ सरकार खोज्दै सदनप्रति सरकारको उत्तरदायित्व खोज्दै प्ले कार्ड देखाइरहेको छ। सभामुख महोदयले यसलाई अमर्यादित भन्नुभएको छ। सभामुख महोदय, आज सत्तामा भएको दल हिजो प्रतिपक्षमा थियो, सरकारको जवाफदेही त खोज्दै निलो स्कार्फ घाँटीमा बाँधेर वेल घेरेको थियो, वेलमा पुगेर पलेटी कसेर बस्ने अनि पुस्तक पढ्ने काम पनि हालको सत्तारूढ दलबाट भएको थियो। त्यस बेला सभामुखको आसन प्रतिपक्षको बेन्चमा थियो। मेरो प्रश्न, आफैले गरेको त्यो कदम संसदीय र मर्यादित, अनि अहिले प्रतिपक्ष दलको प्लेकार्ड कसरी अमर्यादित?
0: सांसद राईले सरकार र सभामुखले नै सदनलाई मर्यादित बनाउन नसकेको दावी समेत गर्नुभएको छ।
2: सदनको मर्यादा सभामुख महोदयले राख्नुपर्ने हो, तर अर्को पाटो सबै विषयको मर्यादाको केन्द्रबिन्दुमा सरकार छ। सरकार र प्रधानमन्त्रीले सदनलाई देखि नसहने, सदन भनेपछि एलर्जी नै हुने, सरकार परम्परा भत्काउँदैछु भन्दै व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका सबैतिर हस्तक्षेप गर्दै हिँडेको छ। अहिले क्रमभङ्गता शब्दमा सरकार रमाएको छ अनि त्यसमा सत्तारूढ दलका साथीहरू रफू लगाउँदै हिँड्नु भएको छ। आज सदनमा जे भइरहेको छ तपाईँ हामीले क्रमभङ्गता जुन दिनसम्म संसदीय व्यवस्था र अभ्यासलाई अङ्कको दम्बलले लत्कारिन्छ अनि सदन कसरी मर्यादित हुन्छ? बारम्बार हामीले भन्दै आएका छौँ कि यो सदनको अभिभावक तपाईँ हो। सदनको गरिमामा 1 इन्च तलमाथि हुन्छ भने त्यो हजुरकै प्रतिष्ठासँग जोडिन्छ। हजुरले जबसम्म रुलिङ गरेर मसँग 2/3 छ, म सदन मान्दिनँ भन्दै केही 100 मिटर दूरीमा रहनुभएको प्रधानमन्त्री र सरकारलाई सदन प्रति जवाफदेही बनाउनुहुन्छ। हिजो निलो स्कार्फ बाँधेर विरोध गर्ने र आज प्ले कार्ड प्रदर्शन गर्ने कार्य रोकिन्न।
0: काठमाडौँको तारकेश्वर नगरपालिकाले तीन पिप्ले क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनामा डोजर चलाएको छ। नगरपालिकाले अवैध रूपमा बनाइएका टहरा, पर्खाल तथा अन्य संरचना भत्काइएको जनाएको हो। नगर प्रहरी, प्राविधिक टोली र स्थानीय प्रशासनको उपस्थितिमा सञ्चालन गरिएको अभियानका क्रममा केही संरचना पूर्ण रूपमा हटाइएको छ। नगरपालिकाले सार्वजनिक सम्पत्तिमा अतिक्रमण नगर्न पटक पटक सूचना दिँदा पनि अटेर गरेपछि डोजर प्रयोग गर्नु परेको जनाएको छ। क्युबाका पूर्व राष्ट्रपतिलाई अमेरिकामा हत्या गरेको 4 अभियोग लगाइएको छ। पूर्व राष्ट्रपति 94 वर्षीय राहुल क्यास्ट्रोलाई 30 वर्ष अघि 2 साना विमान खसालेको आरोप लगाइएको हो। इन्धन र खाना आपूर्ति अवरोध हुने गरी वाशिङटनले क्युबामा तेल प्रतिबन्ध लगाएको भनिएका बेला यो आरोप आएको छ। एयरफोर्स 1 हेलिकप्टर चढ्नु अघि राष्ट्रपति ट्रम्पले क्युबा विरूद्ध चालिएको कदमबारे बोल्नु भएको छ।
3: I think it's a very big moment for people that, not only Cuban Americans, but people that came from Cuba, that want to go back to Cuba, people that want to see their family in Cuba.

0: सामान्य समुदायमा
1: बिलाइन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सुविता गौतमले जवाफ दिन खोजेपछि आजको प्रतिनिधि सभा बैठक अवरूद्ध भएको छ। मन्त्रालय सम्हालेकै मन्त्रीले जवाफ दिनुपर्ने अडान राख्दै प्रतिपक्षका सांसदले विरोध गरेपछि बैठक अवरूद्ध भएको हो।
4: मान्य सदस्यहरू, आजको कार्यसूची यहाँहरूलाई जानकारी नै छ। हामीले यहाँहरूले सदनमा राख्नुभएको कुरा मेरो ध्यान आकर्षण

0: हेल्प निम्ति म मान्य सदस्यहरूलाई अनुरोध गर्न चाहन्छु। मान्य सदस्यहरू, आजको यो बैठक आजै 15 मिनटको लागि स्थगित हुन्छ।
1: नेकपा एमालेका सांसद मोहम्मद इस्तियाक राईले बाँकेको नेपालगंजमा व्याप्त विद्युत समस्या समाधान गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राई,
2: खास गरेर नेपालमा सबैभन्दा गर्मीयाम हुने ठाउँ बाँके जिल्लाको नेपालगंज या दिपायल, त्यो पनि अहिले एक नम्बरमा नेपालगंज छ। त्यहाँको विद्युतको अवस्था यस्तो छ, लो भोल्टेज र चाहिँ छिनछिनमा बत्ती काटिने, त्यहाँका आम नागरिकको चाहिँ अहिले जीवनयापन र बसाई एकदमै कष्टकर र कठिन भएको छ। यसमा नेपाल सरकार सामान्य सभामुख मार्फत मैले नेपाल सरकारको विशेष ध्यान आकर्षण गराउन चाहन्छु, यो समस्या तत्कालै समाधान गरियोस्। धन्यवाद।
1: बढ्दो तापक्रम बीच विद्युत सेवामा देखिएको अवरोधले स्वास्थ्य र व्यावसायिक क्षेत्रमा समेत असर पुगेको उहाँको भनाइ छ। हिंसा पीड़ित महिलाका लागि स्याङ्जामा सञ्चालनमा ल्याइएको अल्पकालीन सेवा केन्द्र प्रभावकारी बन्दै गएको छ।
3: जिल्लाभित्र कुनै पनि हिंसामा परेका महिलाका लागि उद्धार, राहत तथा पुनर्स्थापना गर्ने उद्देश्यसहित अल्पकालीन सेवा केन्द्र स्थापना गरी सञ्चालन गरिएको हो। गण्डकी प्रदेश सरकार अन्तर्गत एकीकृत सेवा कार्यालय स्याङ्जाले पुतली बजार नगरपालिकाको संयोजकत्व जिल्लाका 11 स्थानीय तहको सहयोग तथा साझेदारीमा केन्द्र सञ्चालनमा ल्याएको एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले जानकारी दिनुभयो। सेवा केन्द्रमा लैङ्गिक हिंसामा परेका महिला, पारिवारिक झैझमेला, हिंसा तथा बाटोमा व्यवहारसी अवस्थामा भेटिएकालाई परिवार तथा समाजमा पुनः मिलान नगराउँदासम्मको अवधिमा आश्रय दिएर राख्ने गरिएको उहाँले बताउनुभयो। केन्द्रमा हालसम्म 22 सेवा लिइसकेका छन्। पीड़ितलाई निशुल्क खाना, खाजा, हेरचाह, बसोबास, कानूनी सहायता, मनोपरामर्श लगायत सेवा दिने गरिएको छ। उहाँका अनुसार प्रदेश अस्पताल स्याङ्जामा रहेको एकद्वार संकट व्यवस्थापन प्रणालीबाट स्वास्थ्य उपचार सहितका विभिन्न सेवा प्रदान गर्ने गरिँदै आएको छ।
1: शेयर बजार आज 12.36 अङ्क घटेको छ। आज नेप्से परिसूचक 2742 अङ्कमा कायम भएको छ। बजार घट्दा कारोबार रकम केही बढेको छ। अघिल्लो दिन 3.82 अर्ब कारोबार भएकामा आज 3.89 अर्ब भएको छ। आज 72 कम्पनीको मूल्य बढेको छ भने 188 घटेको छ। 9 कम्पनीको मूल्य स्थिर छ। आज सबैजसो समूहका सूचक घटेका छन्। गाजामा सहायताका लागि डुङ्गामा सवार सहायता कर्मीमाथि इजरायली सेनाले गरेको व्यवहारलाई लिएर अन्तर्राष्ट्रिय स्तरमै निन्दा भएको छ। इजरायलका उग्र दक्षिणपन्थी धारका मन्त्रीले सार्वजनिक गरेको फुटेजमा पक्राउ गरिएकामाथि दुर्व्यवहार गरिएको देखिएको छ। बेलायतका विदेश मन्त्री इभेट कुपरले दुर्व्यवहारका दृश्य लज्जास्पद रहेका बताउनु भएको छ। पक्राउ परेकी सहायता कर्मीमध्ये एकी आमा अनिता विटेनबर्गले दुर्व्यवहारका दृश्य हेर्न नसकिने छन् भन्नुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: यो BFBS कुल खबर रेडियो हो।

0: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र शाह संसदको अभिन्न अङ्ग जस्तो आफूलाई अनुभूति नभएको टिप्पणी गर्नुभएको छ। आज प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै केसीले विपद व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बेला गृहमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शाह संसदमा नआएकोमा आपत्ति जनाउनुभयो।
1: कमसे कम 15 दिनपछि मनसुन सुरु हुन्छ नेपालमा, त्यो मनसुनको पूर्वानुमान जो भएको छ तद अनुरूप कार्य गर्नको निम्ति सरकारलाई गम्भीर हुन आवश्यक म सुझाव दिन चाहन्छु। सम्माननीय प्रधानमन्त्री नै अहिले गृहमन्त्री हुनुहुन्छ, यो गृह मन्त्रालयले अत्यन्त गम्भीरतापूर्वक लिनुपर्ने विषय हो। अब उहाँ नै गृहमन्त्री हुनुहुन्छ, उहाँ स्वयं आफू यो संसदको अङ्ग हो कि होइन सभामुखी मैले चाहिँ थाहा पाएको छैन है। अहिले उहाँ भिन्दै साम्राज्यको कहीँको टापुको सम्राट हो कि यो संसदको नै अभिन्न अङ्ग हो, त्यतातिर पनि म ध्यान आकर्षण गर्न चाहन्छु। यो गम्भीर विषयमा गहिरोसँग सरकारले ध्यान दिनुपर्ने यस्ता धेरै कुराहरू छन् जो हामीले गर्न सकेनौँ। अब त्यो बेलामा गर्न सकेन, त्यस कारण अहिले पनि भएन। पहिला चाहिँ 13,000 घर परिवारको क्षति भयो, अहिले पनि 13,000 भएर के भयो त भनेर चाहिँ नि प्रश्नको जवाब हुँदैन सभामुख महोदय। हरेक परिवर्तनले परिवर्तनको परिणाम दिनुपर्छ।
0: नेकपा एमाले धन्यवाद सहित व्यवसायी मीनबहादुर गुरुङको जग्गा फिर्ता गर्ने प्रस्ताव गरेको छ। एमालेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मीनबहादुर गुरुङले कलंकीमा 10 रोपनी 14 आना जग्गा दिएको र घर बनाउने भनेर शिलान्यास समेत गरेको प्रस्तावलाई धन्यवाद सहित फिर्ता गर्ने कार्यसूची पेश गर्नुभयो।

0: यो जग्गा नलिने र बल्खुको आफ्नै जग्गामा भवन बनाउने तयारी थालेको छ। बल्खुमा नयाँ कार्यालय भवन नबनुन्जेल भाडामा घर खोज्ने पनि सचिवालय बैठकमा प्रस्ताव गरिएको छ। सर्वोच्च अदालतको फैसलापछि बल्खुमा कार्यालय भवन बनाउन बाधा नहुने निष्कर्ष पनि एमाले निकालेको छ। 2072 वैशाखमा भूकम्पले एमाले मुख्यालय भत्काएपछि त्यसैता एमाले भाडाको घरमा बस्दै आएको छ। नेपाल टेलिकमले कमल लामिछानेलाई प्रवक्ताको जिम्मेवारी दिएको छ। टेलिकमले केन्द्रीय कार्यालयको प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत कमल लामिछानेलाई प्रवक्ताको जिम्मेवारी दिएको सहप्रवक्ता प्रक्षेत थापा छेत्रीले जानकारी दिनुभएको छ। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति सिफारिश समितिमा गैर विषयका संयोजक बनाइएको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ। संघका महासचिव डाक्टर संजीव तिवारीले वक्तव्य जारी गर्दै विषय विज्ञलाई सिफारिश समितिका संयोजक तोक्न माग गर्नुभएको छ। तिवारीले उपकुलपतिका लागि राखिएको मापदण्डमा पीएचडी राखिएको भन्दै सो व्यवस्था पनि संशोधन गर्न भन्नुभएको छ। नेपालमा पीएचडीको संख्या कम भएकाले स्नातकोत्तरको व्यवस्था राख्न उहाँको आग्रह छ। गएको असोजमा बसेको विश्वविद्यालय सभाको पहिलो बैठकले उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि प्राध्यापक डाक्टर जयराज अवस्थीको संयोजकत्वमा सिफारिश समिति बनाएको थियो। आज मात्रै सिफारिश समितिले विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। समितिले 15 दिनको अवधि राखेर दरखास्त आह्वान गरेको हो। ब्रिटिश रोयल एयरफोर्सको चिनुक हेलिकप्टरलाई साइप्रसमा जंगलको डढेलो निभाउन ठूलो तौल उठाएर गरिने अभ्यासमा सामेल गराइँदैछ। 1310 फ्लाइटको हेलिकप्टरसहित साइप्रसका अन्य हेलिकप्टरलाई एक्सरसाइज एफेस्टोसमा सामेल गराइएको छ। अंग्रेजी सेवाका विल हलीसँग थप जानकारी छ।
1: CH-47 Chinook from RAF Akrotiri. It has already proven itself in aerial firefighting. Squadron leader Joel Babbage, officer commanding 1310 flight.
2: Last year saw one of the biggest fires that Cyprus has had in recent history within the sovereign base area, which was fought by 18 squadron at the time on 1310 flight. It looks like this season is going to heat up towards the summer time as well, so we're expecting that there could be the similar threat, and we're here ready to respond.
1: Every year, emergency services in Cyprus practice responding to a wildfire.
0: गाजामा सहायताका लागि गएका डुंगामा सवार सहायता कर्मीमाथि इजरायली सेनाले गरेको व्यवहारलाई लिएर अन्तर्राष्ट्रिय स्तरमै निन्दा भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो PFBS गोर्खा रेडियो हो।

0: SBS Gorkha Radio हो
1: सैन्य समुदाय मा
0: बिलाइन भरी
1: ऑन एयर
0: एप मा
1: अनि स्मार्ट स्पीकर मा भन्नु होस्
2: प्ले बीएफबीएस
0: यो बीएफबीएस गोरखा रेडियो हो
1: गोरखा रेडियो हो
3: विपक्षीको नाराबाजीबीच सभामुख डोलप्रसाद अर्यालले संसदको कार्यवाही अगाडि बढ़ाउनु भएको छ। प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा विपक्षी वेल घेराउमा पुगेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भने सीटबाट उभिएर विरोध गरिरहेको छ। विपक्षीले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम माग गरिरहेका छन्। बाँदर आतंक नियन्त्रणका लागि प्रतिनिधि सभामा सरकारलाई चेतावनीदेखि सांसदहरूबीच नै सवाल जवाफ चलेको छ। आजको संसद बैठकमा धनकुटाका एमाले सांसद राजेन्द्र राईले गाउँबाट पाएको खबर सहित बाँदर नियन्त्रणको विषय उठाउनु भएको छ। बाँदर नियन्त्रणका लागि सांसद राईले सरकारलाई एक हप्ताको अल्टिमेटम नै दिनु भएको छ।
4: धनकुटा नगरपालिका वार्ड नम्बर 9 को सुनिता राईले फोन गर्नुभयो मलाई। आज मेरो बारदलीमा मेरो बच्चाको लुगाहरू सुकाएको थिए, बच्चाको लुगाहरू सब हरायो भन्दाखेरि उहाँले भन्नुभयो बाँदरले भात खान पनि दिएन, मेरो बच्चाको लुगाहरू पनि लगिदियो, के गरौं भनेर मलाई प्रश्न गर्नुभयो। मैले यसको जवाब कसरी दिने सभामुख महोदय? पहिलादेखि सबै मान्यजीवहरूले दमदार साथ कुरा उठाइराख्नु भएको छ, यो सरकार किन सिरियस हुँदैन सभामुख महोदय? यदि कोही मानिसले चाहिँ बदमासी गर्यो भने उसलाई पुलिसले हातले बाँधेर लान्छ, उसलाई लगेर जेल थुन्छ। आज बाँदरले सयौं मानिसहरूलाई बसाई उठाइसक्यो, सयौं मान्छेहरूको दाल भात तरकारी खान पाएन, यस बारेमा सरकार किन सिरियस हुँदैन? अब 7 दिनभित्रमा बाँदरको समस्या समाधान भएन भने चाहिए कानून होस्, चाहे कुन माध्यमद्वारा सरकारले नियन्त्रण गरेन भने अब 7 दिन पछाडि त्यो सदन चल्न गाह्रो हुन्छ।
3: तर स्वतन्त्र सांसद महावीर पुनले भने अरू सांसदले भने जस्तो बाँदर नियन्त्रण हुन नसक्ने दावी गर्नुभएको छ। बाँदर नियन्त्रणकै लागि भनेर आफूले निकै अनुसन्धान गर्दा पनि कुनै उपाय नआएको भन्दै सांसद पुनले अनुसन्धानका लागि सरकारसँग बजेट माग्नु भएको छ।
5: यो बाँदर आतंकको कुरा मैले आजभन्दा 7 वर्ष अगाडिदेखि प्रयास गरेको पनि हो। राष्ट्रिय आविष्कार केन्द्रले 50-60 लाख रुपियाँ केही उपायहरू अनुसन्धान गर्नको लागि त्यो प्रयास गरेको पनि हो। अनुसन्धान गर्नै पर्छ, यहाँ संसदमा कराएर केही हुनेवाला छैन। बरु रकेट बनाउन सजिलो छ, टेक्नोलोजी छ, तर बाँदरलाई चाहिँ भगाउने यहाँ टेक्नोलोजी संसारभरि मैले खोजेकै हो, छँदै छैन। 2-4 करोड 5-7 करोड कति हुन्छ अनुसन्धान गर्नको लागि खर्च छुट्याउनु पर्छ। बाँदर चाहिँ एकदमै बुद्धिमानी जनावर हो, यो आतंक हटाउने अहिलेसम्म संसारमा कोही पनि वैज्ञानिकले एउटा उपाय निकाल्न

0: अध्ययनका अध्ययनसँग सम्बन्धित विषय भएकोले यसको समाधान संवाद आपसी सद्भाव सहमति तथ्य प्रमाण राज्यका वैधानिक तथा संवैधानिक संयन्त्र मार्फत खोजिनु पर्दछ। भावनात्मक उत्तेजना अवरोध असहज परिस्थितिबाट समाधान होइन, सहज जटिलता उत्पन्न हुन खतरा रहन सक्छ। तसर्थ म नेपाल सरकार, गृह मन्त्रालय तथा सम्बन्धित सुरक्षा निकायलाई तत्काल आवश्यक समन्वय र पहल गरी कर्णाली राजमार्गको निर्बाध सञ्चालन सुनिश्चित गर्न, नागरिक सुरक्षाको प्रत्याभूति गर्न, दुवै जिल्ला बिचको सौहार्द सामाजिक एकता शान्ति गराउन म सरकार समक्ष माग गर्दछु।
1: अर्का सांसद केपी खनालले पर्यटन प्रवर्धनमा रहेका जनप्रतिनिधिको टोलीमाथि भएको आक्रमण अस्वीकार्य भएको बताउनुभयो।
2: यसरी जनताबाट निर्वाचित जनप्रतिहरूलाई नै स्थानीय तहको प्रबन्धन र पर्यटकीय प्रबन्धन काममा लाग्दा भोग्नु परेका यस्ता विषयले निर्वाचित जनप्रतिनिधिहरूलाई चिन्तित बनाएको छ। रानीसैन क्षेत्रको तत्काल सीमा विवाद समस्या समाधान गर्न गृह मन्त्रालय, भूमि सुधार मन्त्रालय, प्रहरी प्रशासन तथा सम्बन्धित निकायलाई आग्रह गर्न चाहन्छु।
1: हिमाली गाउँपालिकाका वडा सदस्य र प्रमुख अधिकृतलाई घाइते बनाएर उपचार समेत गर्न नदिइएको अवस्था रहेको सांसदहरूको भनाइ छ। नेकपा एमालेमा चुनावी हारको प्रतिवेदन तयार पार्ने जिम्मा उपाध्यक्ष रामबहादुर थापा बादललाई दिने प्रस्ताव गरिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार केन्द्रीय सचिवालय बैठकमा प्रस्तुत गर्नुभएको प्रस्तावमा निर्वाचनको समीक्षा प्रतिवेदन तयारी कार्यदल गठन गर्ने जनाइएको छ। कार्यदलको संयोजकमा उपाध्यक्ष रामबहादुर थापा बादलको नाम प्रस्ताव गरिएको छ। यस्तै सदस्यहरूमा पृथ्वी सुब्बा गुरूङ, शंकर पोखरेल, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, प्रदीप गिवाली र सबै प्रदेशका इन्चार्जलाई सदस्य प्रस्ताव गरिएको छ। एमाले धन्यवाद सहित व्यवसायी मीन बहादुर गुरूङको जग्गा फिर्ता गर्ने प्रस्ताव गरेको छ।

0: प्रतिपक्षका सांसदहरूको विरोधकै बीच सभामुख डोल प्रसाद अर्यालले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 पारित गराउनु भएको छ। अर्यालले नाराबाजीकै बीच बहुमतले विधेयक पास गराउनु भएको हो।
1: यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 बहुमतले पारित भएको घोषणा गर्दछु। माननीय सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक 2083 जेठ 12 गते मंगलबार बिहान 11 बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ।
0: यसअघि संशोधनकर्तालाई छलफलमा भाग लिने समय दिँदा रासुवापा सांसद लीमा अधिकारी र गणेश कार्कीले संशोधन फिर्ता लिनुभएको थियो, तर विपक्षी सांसदले छलफलमा भाग लिएनन्। प्रतिपक्षका सांसदहरूले सदनमा नआएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग सहित नाराबाजी गरेका हुन्। आज विपक्षीहरूको अवरोधपछि सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिनिधि सभामा उपस्थित गराउन दुईपल्ट भेट्दा पनि नमानेपछि नाराबाजीका बीच संसद बैठक अघि बढाएको खबर छ। काठमाडौँको ठमेल क्षेत्रबाट 9 विदेशी नागरिक पक्राउ परेका छन्। ठमेलमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण पुरूषलाई अश्लील क्रियाकलाप गरी हैरानी दिने विदेशी नागरिक पक्राउ परेका हुन्। प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई पक्रेको हो। नेपाल टेलिकमले कमल लामिछानेलाई प्रवक्ताको जिम्मेवारी दिएको छ। टेलिकमले केन्द्रीय कार्यालयको प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत कमल लामिछानेलाई प्रवक्ताको जिम्मेवारी दिएको सहप्रवक्ता प्रच्छेद थापा छेत्रीले जानकारी दिनुभएको छ। हिंसा पीड़ित महिलाका लागि स्याङ्जामा सञ्चालनमा ल्याइएको अल्पकालीन सेवा केन्द्र प्रभावकारी बन्दै गएको छ।
2: जिल्लाभित्र कुनै पनि हिंसामा परेका महिलाका लागि उद्धार, राहत तथा पुनर्स्थापना गर्ने उद्देश्यसहित अल्पकालीन सेवा केन्द्र स्थापना गरी सञ्चालन गरिएको हो। गण्डकी प्रदेश सरकार अन्तर्गत एकीकृत सेवा कार्यालय स्याङ्जाले पुतली बजार नगरपालिकाको संयोजकत्व जिल्लाका 11 स्थानीय तहको सहयोग तथा साझेदारीमा केन्द्र सञ्चालनमा ल्याएको एकीकृत सेवा कार्यालयका प्रमुख जीवन पौडेलले जानकारी दिनुभयो। सेवा केन्द्रमा लैङ्गिक हिंसामा परेका महिला, पारिवारिक झैझमेला, हिंसा तथा बाटोमा बेवारिसी अवस्थामा भेटिएकालाई परिवार तथा समाजमा पुनः मिलान नगराउँदासम्मको अवधिमा आश्रय दिएर राख्ने गरिएको उहाँले बताउनुभयो। केन्द्रमा हालसम्म 22 सेवा लिइसकेका छन्। पीडितलाई निशुल्क खाना, खाजा, हेरचाह, बसोबास, कानुनी सहायता

लागेको मेलमिलाप ऐनमा भिडियो कन्फरेन्सबाट पनि छलफल गराउन सकिने भएको छ। मूल ऐनको दफा 36 थपिएको प्रावधान अनुसार मेलमिलापकर्ताले तोकिएको मापदण्ड अनुसार भिडियो मार्फत छलफल गर्न सक्ने विषय राखिएको छ। 2068 सालमा बनेको ऐनमा विभिन्न मुद्दा संशोधन गरी छलफलका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले सार्वजनिक बहसमा ल्याएको छ। जिल्ला स्तरमा मेलमिलाप समन्वय समिति बनाउने, सामुदायिक मेलमिलाप केन्द्र जस्ता संरचना बनाउने विषय पनि संशोधन सूचीमा राखिएका छन्। कानून निर्माण प्रक्रियामा नागरिकको सहभागिता बढ़ाउन प्रतिक्रिया पठाउने माध्यम सार्वजनिक गरिएको छ। कानून दिवसको अवसरमा घोषणा भएको प्लेटफर्म मार्फत नागरिकले ऐन तथा विधेयकका मस्यौदामा आफ्नो सुझाव र असहमति सिधै पठाउन सक्नेछन्। कानून मन्त्रालयको आधिकारिक वेबसाइटमा गई सम्बन्धित ट्याबमा क्लिक गरेर नागरिकले कुनै पनि विधेयक वा कानूनको दफामा संशोधन वा सुझाव दिन सक्नेछन्। सुझाव दिनुअघि सम्बन्धित कानून अनिवार्य रूपमा अध्ययन गर्नुपर्ने शर्त राखिएको छ। बेनी जोमसोम कोरला सड़क आयोजनाले उत्तर दक्षिण जोड्ने कोरलाको जोमसोम कागबेनी खण्डको स्तरोन्नति शुरू गरेको छ। आयोजनाले 7 करोड़ लागतमा जोमसोम कागबेनी 9 किलोमिटर सड़क खण्डको स्तरोन्नति शुरू गरेको हो। गएको साउनमा सड़क भाँसिएको कतिपय ठाउँमा सड़क संरक्षणका लागि ड्रेन र सड़क वाल लगायत पूर्वाधार तयार नहुँदा क्षति भएको आयोजना कार्यालयले जनाएको छ।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: प्रतिपक्षका सांसदहरूको विरोधका बीच सभामुख डोल प्रसाद अर्यालले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 पारित गराउनु भएको छ. अर्यालले नाराबाजीकै बीच बहुमतले विधेयक पारित गराउनु भएको हो.
4: यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्. यसको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोस्. हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 बहुमतले पारित भएको घोषणा गर्दछु. माननीय सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक 2083 जेठ 12 गते मङ्गलबार बिहान 11 बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ.
3: यसअघि संशोधनकर्तालाई छलफलमा भाग लिने समय दिँदा रासोआपा सांसद लिमा अधिकारी र गणेश कार्कीले संशोधन फिर्ता लिनुभएको थियो, तर विपक्षी सांसदले छलफलमा भाग लिएनन्. प्रतिपक्षका सांसदहरूले सदनमा नआएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग सहित नाराबाजी गरेका हुन्. आज विपक्षीहरूको अवरोधपछि सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रतिनिधि सभामा उपस्थित गराउन दुईपल्ट भेट्दा पनि नमानेपछि नाराबाजीका बीच संसद बैठक अघि बढ़ाएको खबर छ. बैठकमा आज तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ. यसअघि प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सुविता गौतमले जवाफ दिन खोजेपछि आजको प्रतिनिधि सभा बैठक अवरूद्ध भएको थियो. मन्त्रालय सम्हालेकै मन्त्रीले जवाफ दिनुपर्ने अडान राख्दै प्रतिपक्षका सांसदले विरोध गरेपछि बैठक अवरूद्ध गरेका हुन्.
4: मान्य सदस्यहरू, आजको कार्यसूची यहाँहरूलाई जानकारी नै छ. हामीले यहाँहरूले सदनमा राख्नु भएको कुरा मेरो ध्यान आकर्षण भएको छ.
5: यो नियमावलीको नियमलाई अनदेखा गरेर बाहेक अगाडि बढ्नुपर्ने त्यस्तो के संकट, के त्यस्तो अप्ठ्यारो आइलाग्यो त्यो बताउनु पर्यो.
3: एमाले सांसदहरूले विरोध गरिरहँदा सभामुखले रासोआपा सांसद अशोक चौधरीलाई बोल्ने समय दिनुभएको थियो. चौधरी बोलेपछि एमाले सांसदहरू झनै आक्रोशित भएपछि सभामुख डीपी अर्यालले बैठक स्थगित गर्नुभएको थियो.
6: सम्मान्य प्रधानमन्त्रीज्यूले कानून न्याय तथा संसदीय मामिला मन्त्रीज्यूलाई जिम्मेवार तोकेर पठाइसकेको छ र हाम्रो कार्यसूची अनुसार यहाँ सभामुखको यो प्रश्न स्वीकार योग्य छ वा छैन भन्ने कुराको निर्णय गर्ने अधिकार यसको दफा 50(4) पनि उल्लेख गरेको छ. यो कुराहरू म हेर्नको निम्ति म मान्य सदस्यहरूलाई अनुरोध गर्न चाहन्छु.

0: ती प्रश्नहरूको उत्तर प्रधानमन्त्रीज्यूले आएर दिनुपर्छ भन्ने म माग राख्दछु। 28 गते राखेको प्रश्न 7 दिनभित्र नेपाल सरकारका सम्बन्धित मन्त्रीले उत्तर दिनुपर्छ भन्ने हाम्रो नियमावली छ। उहाँ यो पार्लियामेन्टको मेम्बर हो कि होइन, यो देशमा पार्लियामेन्ट छ कि छैन, हामी सबैजनाले यो संसदको गरिमालाई जोगाइराख्नुपर्छ कि पर्दैन, कर्तव्य पूरा गर्नुपर्छ कि पर्दैन। यदि उहाँ आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने उहाँले मार्ग प्रशस्त गर्दाखेरि राम्रो।
1: यसबीच प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्ले कार्ड प्रदर्शन गर्ने श्रम संस्कृतिको व्यवहारलाई अमर्यादित करार गर्दै चेतावनी दिएको विषयमा सभामुखलाई विगत सम्झिन सुझाव दिएको छ। आज सदनको आकस्मिक समयमा बोल्दै कांग्रेस सचेतक निष्कल राई,
2: पटक पटक सरकारलाई सदनप्रति उत्तरदायी बनाउन खोजेका हौ, यसमा सम्माननीय सभामुख महोदयको हामीलाई साथ मिलेन, सरकारले टेरेन। पछिल्लो केही बैठकदेखि अर्को प्रतिपक्षी दलले यहाँ सरकार खोज्दै सदनप्रति सरकारको उत्तरदायित्व खोज्दै प्ले कार्ड देखाइरहेको छ। सभामुख महोदयले यसलाई अमर्यादित भन्नुभएको छ। सभामुख महोदय, आज सत्तामा भएको दल हिजो प्रतिपक्षमा थियो, सरकारको जवाफदेही त खोज्दै निलो स्कार्फ घाँटीमा बाँधेर वेल घेरेको थियो, वेलमा पुगेर पलेटी कसेर बस्ने अनि पुस्तक पढ्ने काम पनि हालको सत्तारूढ दलबाट भएको थियो। त्यस बेला सभामुखको आसन प्रतिपक्षको बेन्चमा थियो। मेरो प्रश्न, आफैले गरेको त्यो कदम संसदीय र मर्यादित, अनि अहिले प्रतिपक्ष दलको प्लेकार्ड कसरी अमर्यादित?
1: सांसद राईले सरकार र सभामुखले नै सदनलाई मर्यादित बनाउन नसकेको दावी समेत गर्नुभएको छ।
2: सदनको मर्यादा सभामुख महोदयले राख्नु पर्ने हो, तर अर्को पाटो सबै विषयको मर्यादाको केन्द्रबिन्दुमा सरकार छ। सरकार र प्रधानमन्त्रीले सदनलाई देखि नसहने, सदन भनेपछि एलर्जी नै हुने, सरकार परम्परा भत्काउँदैछु भन्दै व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका सबैतिर हस्तक्षेप गर्दै हिँडेको छ। अहिले क्रमभङ्गता शब्दमा सरकार रमाएको छ अनि त्यसमा सत्तारूढ दलका साथीहरू रफु लगाउँदै हिँड्नु भएको छ। आज सदनमा जे भइरहेको छ तपाईँ हामीले क्रमभङ्गता गरेका छौँ भन्दै हिँड्दाको नतिजा हो। जुन दिनसम्म संसदीय व्यवस्था र अभ्यासलाई अङ्कको दम्बलले लत्कारिन्छ अनि सदन कसरी मर्यादित हुन्छ? बारम्बार हामीले भन्दै आएका छौँ कि यो सदनको अभिभावक तपाईँ हो। सदनको गरिमामा 1 इन्च तलमाथि हुन्छ भने त्यो हजुरकै प्रतिष्ठासँग जोडिन्छ। हजुरले जबसम्म रुलिङ गरेर मसँग 2/3 छ, म सदन मान्दिनँ भन्दै केही 100 मिटर दूरीमा रहनुभएको प्रधानमन्त्री र सरकारलाई सदनप्रति जवाफदेही बनाउनुहुन्छ। हिजो निलो स्कार्फ बाँधेर विरोध गर्ने र आज प्ले कार्ड प्रदर्शन गर्ने कार्य रोकिन्न।
1: यसबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले प्रधानमन्त्री वीरेन्द्र शाहलाई संसद सदस्य जस्तो समेत लाग्न छाडेको टिप्पणी गर्नुभएको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद केसी,
3: उहाँ नै गृहमन्त्री हुनुहुन्छ, उहाँ स्वयं आफू संसदको अङ्ग हो कि होइन सभामुख, मैले चाहिँ थाहा पाएको छैन। उहाँ भिन्दै साम्राज्यको कहीँको टापुको सम्राट हो कि यो संसदको नै अभिन्न अङ्ग हो, त्यतातिर पनि म ध्यान आकर्षण गर्न चाहन्छु।
1: बाँदर आतंक नियन्त्रणका लागि प्रतिनिधि सभामा सरकारलाई चेतावनीदेखि सांसदहरू बीच नै सवाल जवाफ चलेको छ। आजको संसद बैठकमा धनकुटाका एमाले सांसद राजेन्द्र राईले गाउँबाट पाएको खबरसहित बाँदर नियन्त्रणको विषय उठाउनु भएको छ। बाँदर नियन्त्रणका लागि सांसद राईले सरकारलाई 1 हप्ताको अल्टिमेटम नै दिनुभएको छ।
4: धनकुटा नगरपालिका वार्ड नम्बर 9 को सुनिता राईले फोन गर्नुभयो मलाई, आज मेरो बारदरीमा मेरो बच्चाको लुगाहरू सुकाएको थिए, बच्चाको लुगाहरू सब हरायो भन्दाखेरि उहाँले भन्नुभयो बाँदरले भात खान पनि दिएन, मेरो बच्चाको लुगाहरू पनि लगिदियो, के गरौँ भनेर मलाई प्रश्न गर्नुभयो। मैले यसको जवाफ कसरी दिने सभामुख महोदय? पहिलादेखि सबै मान्यज्यूहरूले दमदार साथ कुरा उठाइराख्नु भएको छ, यो सरकार किन सिरियस हुँदैन सभामुख महोदय? यदि कोही मानिसले चाहिँ बदमासी गर्यो भने उसलाई पुलिसले हातले बाँधेर लान्छ, उसलाई लगेर जेल थुन्छ। आज बाँदरले 100 मानिसहरूलाई बसाइ उठाइसक्यो, 100 मान्छेहरूको दाल भात तरकारी खान पाएन, यस बालीमा सरकार किन सिरियस हुँदैन? अब 7 दिनभित्रमा बाँदरको समस्या समाधान भएन भने, चाहिए कानून होस् चाहे कुन माध्यमद्वारा सरकारले नियन्त्रण गरेन भने, अब 7 दिन पछाडि सदन चल्न गाह्रो हुन्छ।
1: तर स्वतन्त्र सांसद महावीर पुनले भने अरू सांसदले भने जस्तो बाँदर नियन्त्रण हुन नसक्ने दावी गर्नुभएको छ। बाँदर नियन्त्रणकै लागि भनेर आफूले निकै अनुसन्धान गर्दा पनि कुनै उपाय नआएको भन्दै सांसद पुनले अनुसन्धानका लागि सरकारसँग बजेट माग्नु भएको छ।
5: यो बाँदर आतंकको कुरा मैले आजभन्दा 7 वर्ष अगाडिदेखि प्रयास गरेको पनि हो। राष्ट्रिय आविष्कार केन्द्रले 50-60 लाख रुपियाँ केही उपायहरू अनुसन्धान गर्नको लागि त्यो प्रयास गरेको पनि हो। अनुसन्धान गर्नै पर्छ, यहाँ संसदमा कराएर केही हुनेवाला छैन। बरु रकेट बनाउन सजिलो छ, टेक्नोलोजी छ, तर बाँदरलाई चाहिँ भगाउने यहाँ टेक्नोलोजी संसारभरि मैले खोजेकै हो, छँदै छैन। 2-4 करोड 5-7 करोड कति हुन्छ अनुसन्धान गर्नको लागि खर्च छुट्याउनु पर्छ। बाँदर चाहिँ एकदमै बुद्धिमानी जनावर हो, यो आतंक हटाउने अहिलेसम्म संसारमा कोही पनि वैज्ञानिकले एउटा उपाय निकाल्न सकेको छैन, एउटा उपायले हुन पनि हुँदैन।
1: बाँदर आतंक नियन्त्रणका लागि सांसदहरूले दिनहुँ जसो सरकारको ध्यान आकर्षण गर्दै आएका छन्। अब खबर फटाफट।
6: गएको 10 महिनामा 1,84,000

0: विदेशी सहित 5,74,000 पर्यटक मुस्ताङ पुगी 2,00,000 भन्दा बढी आन्तरिक महिला पर्यटकले मुस्ताङ घुमेको प्रहरी तथ्याङ्क। गोर्खाकी पूर्णिमा श्रेष्ठ सगरमाथा आरोहणमा अर्को कीर्तिमान थप्ने प्रयासमा सन् 2024 एकै यामको दुई हप्तामा 3 पटक सगरमाथा चढेर विश्व कीर्तिमान राखेकी पूर्णिमा 6 पटक शिखरमा। बिहे गरेका पुरूषलाई अविवाहित भनेर सिफारिश दिने सिन्धुपाल्चोक 12-2 वडाध्यक्ष रमेश तामाङ पक्राउ। श्रीमतीले उजुरी हालेपछि पक्राउ परेका तामाङमाथि कृत्य लिखत कसुरको मुद्दा चलाइदिए। उदयपुरका 8 स्थानीय तहको बेरुजु 31.5 करोड बढी, त्रियुगाको मात्रै बेरुजु 12,72,000।
1: र अमेरिकाले आफूमाथि आक्रमण गरे त्यसको जवाफ नयाँ तरिकाले दिने इरानले चेतावनी दिएको छ। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार कुनै पनि अन्य देशको लहरमा आएर आफूमाथि आक्रमण गरे नयाँ हतियार र रणनीति प्रयोग गर्ने इरानको चेतावनी छ। अहिलेसम्मका खबर यति नै।

0: बीबीसी नेपाली सेवाको साँझपखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा संसदमा प्रधानमन्त्रीको खोजी, विपक्षीको अवरोधका माझ सभामुखद्वारा प्रक्रिया चालु,
1: संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव गर्दछु, धन्यवाद।
0: के अब विपक्षीहरूले यही विषयमा अवरोध जारी राख्लान्? अनि हिरासतमा दुर्व्यवहार खेपेका गाजा अभियान कर्मीहरूलाई गिज्याएका इजरायली मन्त्रीको चौतर्फी निन्दा। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
2: अशोक दाहालबाट समाचार सुन्नुहोस्। विद्रोहीहरूको नियन्त्रणमा रहेको पूर्वी कङ्गोको साउथ किबु प्रान्तमा पहिलो इबोला संक्रमण पुष्टि भएको छ। M23 सशस्त्र समूहका प्रवक्ताले प्रान्तीय राजधानी बुकाबुमा संक्रमण देखिएको बताएका छन्। परीक्षणको नतिजा आउनु अघि नै संक्रमित 28 वर्षका व्यक्तिको मृत्यु भएको थियो। उक्त क्षेत्रमा आपतकालीन सहायताका लागि जान असुरक्षित हुने र सशस्त्र विद्रोही समूह आफैले संक्रमण नियन्त्रणमा लिन नसक्ने चिन्ता व्यक्त भएका छन्। अधिकारीहरूका अनुसार हालसम्म 159 जना भन्दा धेरैको मृत्यु भएको छ भने संक्रमित हुनेहरूको संख्या 600 नागेको छ। नैरोबीबाट बीबीसी संवाददाता रिचर्ड कागो भन्छन्, नयाँ संक्रमण पुष्टि भएसँगै इबोलाको प्रकोप केन्द्रबिन्दु इतोरी प्रान्तभन्दा टाढासम्म पनि फैलिरहेको चिन्ता बढाएको छ। हिरासतमा रहेका प्यालेस्टाइन पक्षधर अभियान कर्मीहरूलाई दुर्व्यवहार गरिएको, तनावपूर्ण अवस्थामा राखिएको र मन्त्री पुगेर गिज्याएको भिडियोका कारण इजरायलका राष्ट्रिय सुरक्षा मन्त्रीप्रति 20 भन्दा धेरै देशले निन्दा गरेका छन्। मन्त्री इतमार बेन गभीरले आफै उक्त भिडियो पोस्ट गरेका थिए। इटलीले मानवाधिकार उल्लङ्घन गरेको भन्दै ती मन्त्रीमाथि प्रतिबन्ध लगाउन युरोपेली सङ्घसँग माग गरेको छ। इरान र अमेरिका बीचको शान्तिवार्तामा मध्यस्थता गरिरहेको पाकिस्तानका सेना प्रमुख आज तेहरान पुग्न लागेको विवरण आएका छन्। इरानी सरकारी सञ्चार माध्यमहरूले असीम मुनिरले इरानका उच्च अधिकारीहरूसँग वार्ता र परामर्श अघि बढाउने उल्लेख गरेको छ। पाकिस्तानी आन्तरिक मामिला मन्त्री मार्फत हिजो प्राप्त भएको पछिल्लो अमेरिकी प्रस्ताव अध्ययन भइरहेको इरानी विदेश मन्त्रालयले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौतामा सहमतिका लागि आफूले अझै केही दिन इरानलाई पर्खने बताएका छन्। हिजो 270 भन्दा धेरै सगरमाथाको चुचुरोमा पुग्दा एकै दिनमा सबैभन्दा धेरै मानिसले विश्वको सर्वोच्च शिखर आरोहण गरेको नयाँ कीर्तिमान बनेको छ। यसअघि नेपालतर्फबाट 223 आरोहण गरेको अभिलेख छ। सगरमाथा आधार शिविरस्थित पर्यटन विभागको सम्पर्क कार्यालयका अनुसार यो वर्षको वसन्त ऋतुको आरोहण याम सुरु भए त हालसम्म 600 सगरमाथाको सफल आरोहण गरिसकेका छन्। र भारतमा व्यङ्ग्यात्मक रूपमा थालनी भएको कक्रोच जनता पार्टीले इन्स्टाग्राममा 1,47,00,000 फलोअर बटुलेको छ। भारतका प्रधान न्यायाधीश सूर्यकान्तले पत्रकारिता र अभियानमा लागेका बेरोजगार युवाहरूलाई साङ्ला र परजीवीसँग तुलना गरेको आरोपपछि व्यङ्ग्यका लागि अनलाइनमा यो पार्टी बनाइएको थियो। सूर्यकान्तले पछि आफूले नक्कली डिग्रीधारीलाई मात्रै भन्न खोजेको प्रष्टीकरण दिएका थिए। चर्चामा रहेको यो पार्टीमा आबद्ध हुन अल्छी, बेरोजगार र इन्टरनेटको कुलतमा फँसेको हुनुपर्ने भनिएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा यहाँलाई स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा प्रश्नोत्तरमा भाग लिनुपर्ने भन्दै आज विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठक

0: विचार गरियोस् भन्ने प्रस्ताव गर्दछु। धन्यवाद।
1: केही बेर स्थगन भएपछि बसेको बैठकमा सभामुख अर्यालले विपक्षीहरूको घेराउ तथा नाराबाजीका बीच विधेयकका प्रक्रिया सम्बन्धी कारवाही अगाडि बढाएका थिए। यही दिन यता नियमित जस्तो देखिएको दृश्य आज पनि प्रतिनिधि सभाको बैठक सुरु हुने बित्तिकै दोहोरियो। सुरुमै श्रम संस्कृति पार्टीका प्रमुख हर्क साम्पाङले प्रधानमन्त्रीसँग आफूले केही सोध्न चाहेको भन्दै उनको उपस्थितिको माग गरे।
2: म प्रश्न गर्न चाहन्छु हाम्रो प्रधानमन्त्रीज्यूलाई, सभामुखज्यू मार्फत म प्रश्न गर्न चाहन्छु, उहाँ यो पार्लियामेन्टको मेम्बर हो कि होइन? यो देशमा पार्लियामेन्ट छ कि छैन? हामी सबैजनाले लोकतन्त्र, यो संसदको गरिमालाई हामीले जोगाइराख्नुपर्छ कि पर्दैन? कर्तव्य पुरा गर्नुपर्छ कि पर्दैन? यदि उहाँ आफ्नो कर्तव्य पुरा गर्न सक्नुहुन्न भने उहाँले मार्ग प्रशस्त गर्दाखेरि राम्रो।
1: नेपाली काङ्ग्रेसका सांसद अर्जुन नरसिंह केसीले त प्रधानमन्त्रीको संसदप्रति अपनत्वमाथि नै प्रश्न उठेको बताए।
3: उहाँ स्वयं आफू यो संसदको अङ्ग हो कि होइन सभामुखजी, मैले चाहिँ थाहा पाएको छैन। उहाँ भिन्दै साम्राज्यको कहीँको टापुको सम्राट हो कि यो संसदको नै अभिन्न अङ्ग हो, त्यतातिर पनि म ध्यान आकर्षण गर्न चाहन्छु।
1: उनीहरूले उठाएको विषयमा त्यसपछि लगभग सबै विपक्षी दलका सांसदहरूले समर्थन मात्र जनाएनन्। आजको संसदको कार्यसूचीमा रहेको प्रधानमन्त्रीका तर्फबाट कानून मन्त्रीले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राख्न लाग्दा उभिएरै विरोध प्रकट गरे। प्रतिनिधि सभाको विद्यमान नियमावली अनुसार प्रधानमन्त्रीले अनिवार्य रूपमा प्रत्यक्ष प्रश्नोत्तरमा भाग लिन संसद आउनुपर्ने नेकपा एमालेका सांसद ऐन महरले बताए।
4: प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको 7 गते भित्रको कुनै एक दिनको बैठकको पहिलो 1 घण्टा निर्धारण गर्नेछ, अनिवार्य विषय हो। त्यसैले आज जेठ महिनाको 7 गते भइसक्यो, शून्य समय पनि सक्यो, आकस्मिक समय पनि सक्यो, विशेष समय पनि सक्यो, प्रधानमन्त्रीज्यूको अत्तपत्तो भएन।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबु ओलीले सत्तापक्षका सांसदको सुनवाईका निम्ति पनि प्रधानमन्त्री उपस्थित हुन जरुरी रहेको बताइन्।
5: सदनमा प्रश्न उत्तर कार्यक्रममा प्रश्न 15 जनाले सोध्न पाइन्छ प्रधानमन्त्रीज्यूलाई महिनाको एक पटक। त्यो 15 जना प्रतिपक्ष मात्रै होइन, सत्तापक्षको प्रश्नहरू पनि हुन सक्छ। सदन छल्दै गर्दा प्रतिपक्षलाई मात्रै छलेको होइन, उहाँले सत्तापक्षका प्रश्नलाई र सरकारको विषयलाई पनि छलेको हो।
1: तर सत्तापक्षका सांसद अशोक चौधरीले प्रधानमन्त्रीका तर्फबाट जवाफ दिन अरू मन्त्री खटाइएको औँल्याए।
6: सामान्य प्रधानमन्त्रीज्यूले कानून न्याय तथा संसदीय मामला मन्त्रीज्यूलाई जिम्मेवार तोकेर पठाइसकेको छ र हाम्रो कार्यसूची अनुसार यहाँ सभामुखको यो प्रश्न स्वीकार योग्य छ वा छैन भन्ने कुराको निर्णय गर्ने अधिकार यसको दफा 50 को 4 पनि उल्लेख गरेको छ।
1: आजै सभामुख अर्यालले प्रधानमन्त्रीलाई भेटेपछि प्रतिनिधि सभाका दलहरूका प्रमुख सचेतक तथा सचेतकहरूसँग त्यसबारे कुराकानी गरेका थिए। यसै सिलसिलामा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरलाई हामीले सम्पर्क गरी प्रधानमन्त्रीले के जवाफ दिएको भनेर सभामुखले तपाईँहरूलाई जानकारी दिए भनेर सोधेका छौँ।
7: उहाँको खास सभामुखजीको खास जवाफ थिएन त्यसमा। मैले प्रधानमन्त्री मेरो भेटघाट हो, मैले यहाँको सबै गतिविधि र यहाँका विषयमा यहाँका बारेमा उहाँलाई जानकारी गराएँ। तर म एक दिन आउँछु भनेर भन्नुभयो, तर कहिले आउने विषयमा केही पनि कस्तो भन्नुभयो, छिटै आउनु मात्र भन्नुभयो। अनि हामीले भन्यौँ कि 5 वर्षमा छिटो आउने भन्ने त्यसो होइन होला, तर त्यो सभा नियम त सदन चल्दैको होला, महिनाको पहिलो हप्ता आउनुपर्छ भन्ने होइन, यो नियमावली अनुसार जानुपर्ने होला। त्यसरी एक दिन आउँछु एकचोटि आउँछु भन्ने कुराले कहाँ हुन्छ, कहिले आउने के गर्ने? आज बरु चाहिँ त्यो उहाँको प्रश्नोत्तरको समय राखेर जाउँ, प्रश्नोत्तरका लागि प्रश्नहरू पनि लिने कुरा हुन्छ त्यो पनि गरौँ भनेको सहमति यसमा मनमा लिनु पऱ्यो। उहाँ कन्फ्युजन हुनु थिएन, हातमा लाग्छ प्रधानमन्त्री उहाँलाई त्यति चाहिँ सकारात्मक जवाब दिएन जस्तो लाग्छ मलाई।
8: अब जुन डाक्नु भएको छ मङ्गलबार अर्को बैठक होइन, त्यो बैठकमा नि तपाईँहरूले चाहिँ विरोध यसै गरी गर्नुहुन्छ आज जस्तो?
7: हाम्रो विरोध गर्ने कुनै पनि रहर होइन, होइन, हामी संसदीय प्रक्रियालाई अवरुद्ध गर्ने, संसद पनि अवरुद्ध होस् भन्ने चाहँदैन। हामी संसद सुधार होस्, जनताका आवाजहरू, जनताका समस्याहरू त्यहाँ बुलन्द हुन्, सरकारलाई जवाबदेह गरौँ, संविधान र लोकतन्त्रलाई चाहिँ कायम कार्यान्वयन गरौँ, जनताका चाहिँ समस्याहरूलाई चाहिँ समाधान गर्दै जाउँ, त्यसका लागि संसद नियमित हुन जरुरी छ भन्ने कुरामा हामी सचेत छौँ र यसप्रति हामी पूर्ण जिम्मेवार पनि छौँ।
8: अब सत्तापक्षीहरूको चाहिँ भनाइ के छ भने प्रधानमन्त्रीको तर्फबाट जिम्मेवार मन्त्रीहरूलाई जवाफ दिन खटाइएकै छ, यो हुँदाखेरि प्रधानमन्त्री आए पनि नआए पनि त्यति फरक पर्दैन भन्ने उहाँहरूको जिकिर छ। लगातार यही विषयमा तपाईँहरू अल्झिरहँदाखेरि समय खेर फाले जस्तो होला नि त। फेरि
7: कार्यक्रमका समयमा प्रधानमन्त्री उपस्थित हुनुपर्छ भन्यो, उहाँले प्रतिसभा नियमावलीको दुहाई दिनुभयो, प्रतिसभा नियमावलीको अफिसले प्रधानमन्त्रीको चाहिँ वारिस अर्थमन्त्री पनि हुन्छ, यो नियमावलीको चाहिएर चाहिँ यो नियमावली हुन्छ यसो गरेको हुने, यद्यपि संसारमा कोही पनि मित्र कार्यक्रमको जवाब दिन प्रधानमन्त्री नरेन्द्र मोदी आएको छैन, अहिलेसम्म नेपालमा पनि अरू आएको छैन। मनमोहनले भन्नु छ, सुकेन्द्र भन्नु छ, जिल्ला प्रसाद कोइरालाले हस्पिटलको बेलबाट भए पनि उहाँले चाहिँ जवाब दिनुभएको छ। अहिलेसम्म कुनै पनि सरकारले कुनै पनि प्रधानमन्त्री मित्र कार्यक्रममा त्यो मन्त्री चाहिँ जवाब दिन पठाएको छैन, तर उहाँहरूले त्यो नियमावलीको दुवाई दिनुभयो, मन्त्रीले दिन पाँच सौ भन्नुभयो। अनि आज त्यही नियमावलीको 56 चाहिँ रोकिने प्रधानमन्त्री प्रत्येक महिना संसद चलेको चाहिँ बेलामा प्रत्येक महिनाको पहिलो हप्ताभित्र प्रधानमन्त्री अनिवार्य जवाब दिनुपर्ने व्यवस्था गरेको छ।

0: अनि त्यो चाहिँ कार्यान्वयन गर्नु पर्दैन। आज आउनु पर्ने, आज जेठ 7 गते पहिलो हप्ताको अन्तिम दिन हो, आजसम्म पनि आज पनि बिहान हामीले शून्य समय विशेष समय आर्थिक समय त हुने हुन् अझै पनि प्रधानमन्त्रीको प्रश्नोत्तर अथवा प्रधानमन्त्री आउनुहुन्छ भन्ने हामीलाई अपेक्षा थियो।
1: उनी थिए एमालेका प्रमुख सचेतक ऐन बहादुर मोहर। अब एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, प्यालेस्टाइन समर्थक गाजा अभियान कर्मीहरूलाई गरिएको व्यवहारलाई लिएर इजरायलले अन्तर्राष्ट्रिय निन्दाको सामना गरिरहेको छ। इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इतमार बेन गभिरले हात पछाडि बगेर बाँधिएको अवस्थामा देखिएका अभियान कर्मीहरूलाई गिज्याएको भिडियो सार्वजनिक भएपछि कैयौं देशले आक्रोश जनाएका छन्। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
2: इजरायलका कट्टरपन्थी मन्त्रीको व्यवहारप्रति अमेरिका, युके, फ्रान्स, इटली र क्यानाडा सहितका देशहरूले रोष व्यक्त गरेका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि उक्त कार्य इजरायली मान्यता अनुरूप नभएको भन्दै आलोचना गरेका छन्। इजरायलले हिरासतमा लिएका अभियान कर्मीमाथि शारीरिक दुर्व्यवहार गरिएको र गम्भीर चोटपटक लागेको उक्त समूहका प्रतिनिधिले बताएका छन्। इजरायली अधिकारीहरूले आरोपबारे कुनै प्रतिक्रिया जनाएका छैनन्। अस्ट्रेलिया, इटली, फ्रान्स, द नेदरल्यान्ड्स, बेल्जियम र स्पेन सहितका कैयौं देशहरूले आफ्नो देशमा रहेका इजरायली राजदूतलाई बोलाएर बेन गभिरका कार्यको निन्दा गरेका छन्।
1: अब अन्त्यमा देशभित्रकै एउटा प्रसङ्ग, पोखरामा पहिलोपटक अटिजम भएका बालबालिकाका लागि लक्षित गरेर सामुदायिक विद्यालयमा अटिजम स्रोत केन्द्र सञ्चालनमा आएको छ। यसअघि अटिजम भएका बालबालिकाका लागि निजी क्षेत्रले केयर सेन्टर र कक्षा सञ्चालन गरे पनि सामुदायिक विद्यालयमा पहिलोपटक अटिजम स्रोत केन्द्र सञ्चालनमा आएको पोखरा महानगरपालिकाका अधिकारीले बताएका छन्। अटिजम भएका बालबालिकाका शिक्षाका निम्ति उचित व्यवस्था नभएका हुँदा सरकारले हालै एक निर्णय गर्दै सातै प्रदेशमा अटिजम भएका बालबालिकाका निम्ति नमुना विद्यालय स्थापना गर्ने जनाएको थियो। पोखराबाट कृष्णमणि बरालले पठाएको रिपोर्ट सुनौ।
3: पोखरा पालिकी चोकी राधा मल्लका जुम्ल्या छोरी र छोरा छन्। सामान्य रहेकी छोरी नियमित विद्यालयमा जाने गर्दछिन्। अटिजम भएका छोरालाई स्कुलहरूले निकाली दिएपछि स्कुल फेरि रहनु पर्ने बाध्यता रहँदै आएकोमा पोखराको जानकी माविमा गत भदौदेखि अटिजम स्रोत केन्द्र सञ्चालन भएर कक्षा सुरु भएपछि सहज भएको राधा बताउँछिन्।
4: नबोल्ने बच्चालाई डेकेरहरू जति नै छ होइन, अब बोल्ने बच्चा लेख्ने बच्चालाई चाहिँ नर्मल स्कुलले चाहिँ नसक्ने भयो। सरहरूले सहयोग गर्नुहुन्छ, प्यारेन्ट्सहरूले यस्तो बच्चा ल्याएको भन्नुहुन्छ, अब प्यारेन्ट्सहरूले सहयोग गर्नुहुन्छ, हाम्रो यत्रो लगानी गरेको डुब्छ भन्नुहुन्छ कि। मेरो त 4-5 स्कुल फेरिसक्यो, अहिले चाहिँ अब यहाँ थाहा पाएर ल्याउँदैछु। यहाँ त अब सुरुवात हो है, अब उहाँले गर्दै हुनुहुन्छ।
3: विद्यालयमा कसरी पढाइ सुरु भएको छ त जानकी अटिजम सेन्टर पोखराका इन्चार्ज कमल प्रसाद आचार्य।
5: अटिजम भएको विद्यार्थीहरूलाई मात्रै हामीले भर्ना लिन्छौँ। सुरुवाती चरणमा भएको हुनाले हामीले सबै कुरा व्यवस्थापन गर्न गरिरहेका छैनौँ, तालिमको अवधिमै छौँ र यसमा चाहिँ अब 2-4 प्यारेन्ट्स र अनि त्यसपछि शिक्षकहरू ट्रेनर हुनुहुन्छ, उहाँहरूको सहायताले हामी क्लास चलाइरहेका छौँ।
3: अटिजम कस्तो समस्या हो, अटिजम भएको कसरी थाहा पाउने त पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका बालरोग विशेषज्ञ प्रोफेसर डाक्टर रामचन्द्र बास्तोला।
6: अटिजम हाम्रो देशलाई पनि व्यापक रूपमा असर पारेको एउटा रोग हो, जुन नेपाल अटिजम सोसाइटीको प्रारम्भिक आकलन अनुसार 1000 5-8 बच्चाहरूमा भएको समस्या हो। यो प्राय जसो 4-5 हामीहरूले डायग्नोसिस कन्फर्म गर्छौँ भने 2 नै हामीहरूलाई लगभग शङ्का लगाइसकेको हुन्छ। अब कसरी पत्ता लगाउँदै यो भन्दा यो असामान्य खालको आनी बानी हुन्छ, जस्तो धेरै हात चलाउने, हल्लाउने, एउटै चिज हातमा राखेर खेलाइराख्ने, कुनै चिज परिवर्तन गर्न खोजियो बाबुमाबाट भने त्यसको चाहिँ प्रतिकार गर्ने र यसको उपचारमा बिहेभियर थेरापी, स्पिच र ल्याङ्ग्वेज थेरापी र अकुपेसनल थेरापी 3 चाहिँ मुख्य हुन्। तर नेपालको परिवेक्षमा भन्नुहुन्छ भने यो लभ थेरापी अर्थात् माया गर्ने, मायाले जित्ने हो।
3: अटिजम भएका बाल बालिकाका लागि थप स्रोत कक्षा सञ्चालनका लागि के कस्ता कार्यक्रम छन् त पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य।
7: सुरुमा हामीले एउटा क्लास 40 लागि यो सुरुवात गरेका हौँ, त्यसमा चाहिँ धेरैजना वेटिङमा हुनुहुन्छ। यो वर्ष हामी त्यसको क्षमता बढाउने, विद्यार्थी संख्या र अरू त्यसलाई चाहिने इन्फ्रास्ट्रक्चरहरू सँगसँगै मेन पावर पनि बढाउने गरिकन योजना बनाएका छौँ।
3: अटिजम भएका बाल बालिका र अभिभावकलाई पर्ने मनोवैज्ञानिक दबावको अन्त्य हुने गरी सरकारले कार्यक्रम ल्याउनु पर्ने मनोचिकित्सकले सुझाएका छन्। कृष्णमणि बराल, बीबीसी, पोखरा।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ समाप्त हुन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: अन्तर्राष्ट्रिय उडानका क्रममा विमानका कर्मचारीले दिएको तातो कफीले पोलेर घाइते हुनुभएकी एक नेपाली महिलालाई कतार एयरवेजले 2.5 करोड़ भन्दा बढ़ी क्षतिपूर्ति तिर्नुपर्ने भएको छ। कतार एयरवेजले नेपाली महिलालाई 2.61 करोड़ रूपियाँ भन्दा बढ़ी क्षतिपूर्ति तिर्नुपर्ने भएको हो। उपभोक्ता अदालतका अध्यक्ष एवं न्यायाधीश दिवाकर भट्ट तथा सदस्यहरू गेहेन राज रेग्मी र आनन्दराज पोखरेलको इजलासले ललितपुरकी प्रीति थापाको पक्षमा क्षतिपूर्तिको फैसला सुनाएको हो। अदालतले पीड़ितलाई पुगेको शारीरिक र मानसिक क्षतिको गम्भीरतालाई ध्यानमा राख्दै दुई छुट्टाछुट्टै कानूनको आधारमा क्षतिपूर्ति भराउने निर्णय गरेको हो। पीड़ित प्रीति थापाले शुरूमा 20 लाख अमेरिकी डलर क्षतिपूर्तिको माग गर्दै दावी गरे पनि अदालतले तथ्य र कानूनको आधारमा यो रकम निर्धारण गरेको उपभोक्ता अदालतका सूचना अधिकारी होमनाथ कणेलले जानकारी दिनुभयो। सन् 2023 जुलाई 10 तारीखमा प्रीति कतार एयरवेजको विमान मार्फत अमेरिकाको बोस्टनबाट काठमाडौँ फर्कदै हुनुहुन्थ्यो। उडानका क्रममा विमानका कर्मचारीले प्रीतिलाई अत्यधिक तातो कफी दिएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपक राज बोहराले मुलुकको अर्थतन्त्र बलियो बनाउन किसान र कृषि क्षेत्रलाई बचाउनु पर्ने बताउनु भएको छ। किसानको खेत सुक्खा हुँदा मुलुकको भविष्य कमजोर हुने सांसद बोहराको भनाइ छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बोहरा,
4: किसानलाई आन्तरिक आर्थिक भार नपर्ने गरी व्यावहारिक नियम बनाइनुपर्छ। यस विषयमा अध्ययन अनुसन्धान गरियोस्। सभामुख हुँदै देशको अर्थतन्त्र बचाउने कुरा ठुल्ठुला भाषणमा मात्र होइन, त्यो खेत बचाउनेमा हुन्छ, किसान बचाउनेमा हुन्छ, पानी बचाउनेमा हुन्छ। आज किसानले राज्यसँग विलासिता केही पनि मागेको छैन। उनीहरूले केवल मागेको छ त बिउ मागेको छ, न्यायपूर्ण व्यवहार मागेको छ। किसानको खेत सुक्खा हुँदा केवल बाली मर्दैन, देशको भविष्य कमजोर हुन्छ। त्यसैले समयमा तयारी गरौं, किसानलाई बचाऊ, कृषिलाई बचाऊ, देशको भोलि बचाऊ।
3: यो वर्षको मनसुनमा कम पानी पर्ने पूर्व सूचना आएकाले किसानलाई राहत दिन सरकारले तयारी गर्नुपर्ने उहाँले बताउनु भयो। सांसद बोहराले सुक्खा संकटबाट किसानलाई राहत दिन कम पानीमा फल्ने धान बारे पर्याप्त सूचना दिनुपर्ने बताउनु भयो।
4: सभामुख महोदय, नेपालको कृषि अझै पनि आकाशे पानीकै भरमा टिकेको छ। सभामुख महोदय, वर्षा कम हुँदा पहाडमा पानीका मुहानहरू सुक्छन्, तराईमा भूमिगत पानी तल झर्छ, खानेपानीको अभाव चर्किन्छ। अत्याधिक गर्मीले विशेष गरी तराई मधेस क्षेत्रमा लू चल्ने सम्भावना हुन्छ, यसले स्वास्थ्यमा सङ्कट निम्त्याउनेछ। धान नेपालको मुख्य खाद्यान्न बाली हो, कुल खाद्यान्न उत्पादनमा यसको ठूलो हिस्सा छ, तर पानीको अभावले धान खेती प्रत्यक्ष प्रभावित भएको छ, हुनेछ। अहिलेसम्म किसानले समयमा मल पाएका छैनन्, उन्नत बिउ पहुँच छैन, आधुनिक प्रविधि गाउँसम्म पुगेको छैन। यसको यस्तो अवस्थामा यदि मौसम पनि साथ नदिने हो भने किसान कहाँ जाने? त्यसैले म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु, कम पानीमा हुने धानको बिउबारे व्यापक सूचना दिइयोस्, सुक्खा सहन सक्ने बिउ सबै किसानसम्म पुर्याइयोस्।
3: बोहराले मोटरसाइकलमा क्यान झुन्ड्याएर दूध बेच्ने किसानलाई ट्राफिक प्रहरीले हैरानी दिएको विषयमा समेत सरकारको ध्यान आकर्षण गराउनु भयो।
4: दूध किसानहरूको कुरा गर्दाखेरि दूध किसानहरूले त्यो बाइकमा ट्याङ्की झुन्ड्याएर दूध बेच्ने बजार जानुहुन्छ। बजार जाँदाखेरि एकजना किसानले ट्राफिकलाई पैसा बुझाउनु पर्ने समस्या सुनेका छौँ। मेरो निर्वाचन क्षेत्र मात्र होइन, देशमा त्यो सवारी साधन बाइकमा दूध राख्न पाइँदैन, लान पाइँदैन भनेर ट्राफिकले चिट काट्छ। चिट नकाट्ने हो भने मासिक पैसा उठाउने गरेको मेरै निर्वाचन क्षेत्रमा मैले देखेको छु। बजार पुग्नु अघि ट्राफिकहरूले हरेक पोस्टहरूमा पैसा बुझाउनु पर्ने गुनासो सबैतिर छ। यदि कुनै किसानले 5 वटा ट्राफिक पोस्ट पार गर्ने हो भने महिनामा 5,000 रुपियाँ बुझाउनु पर्ने अवस्था रहेको गुनासो छ। अब सोच्नुहोस् सभामुख महोदय, दूध बेचेर 2 पैसा कमाउने किसानलाई राज्यले सम्मान गरिरहेको छ कि निरुत्साहित गरिरहेको छ? यो केवल अवैध असुलीको विषय होइन, यो राज्यले किसानलाई कसरी हेर्छ भन्ने प्रश्न हो।
3: कञ्चनपुर 2 बाट प्रत्यक्ष निर्वाचित सांसद बोहराले आफ्नो क्षेत्रमा किसानले मोटो धान मात्रै रोप्ने गरेकाले मसिनो धानको बिउ सहुलियतमा उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराउनु भयो। नेपाली कांग्रेसले 32 मधेस संकल्प जारी गरेको छ। केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले महोत्तरीबाट 32 मधेस संकल्प जारी गरेको हो। संकल्पमा मधेस प्रदेशको पहिचान, समावेशी समानुपातिक प्रतिनिधित्व, मधेसको आत्मसम्मान तथा मधेसको समृद्धिका विषयहरू उल्लेख छन्। यस्तै असल शासन विधि र जवाफदेहितालाई एक अर्काका परिपूरकको रूपमा लिँदै विधिमा टेकेर मात्र निर्णय गर्ने मान्यतामा दृढ़ रहने पनि उल्लेख छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जगदुल्ला जलविद्युत आयोजनाको काम समयमै सक्न निर्देशन दिनुभएको छ। मन्त्री श्रेष्ठ जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडको

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભણહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठले जगदुल्ला जलविद्युत आयोजनाको काम समयमै सक्न निर्देशन दिनुभएको छ. मन्त्री श्रेष्ठ जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको अनुगमनका लागि जानुभएको थियो. मन्त्री श्रेष्ठले आयोजना निर्माणका क्रममा आइपर्ने प्राविधिक वा प्रशासनिक समस्यालाई मन्त्रालयले तत्कालै समाधान गर्ने बताउनु भएको छ. जगदुल्ला जलविद्युत कम्पनी लिमिटेड मातहतमा डोल्पा जिल्लामा 106 मेगावटको जगदुल्ला अर्ध जलाशयुक्त जलविद्युत आयोजना र 124.35 मेगावटको जगदुल्ला एड अर्ध जलाशयुक्त जलविद्युत आयोजना निर्माण हुँदैछ. राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दिव्यराज बोहराले देशको अर्थतन्त्र बलियो बनाउन किसान र कृषि क्षेत्रलाई बचाउनु पर्ने बताउनु भएको छ.
4: किसानको खेत सुक्खा हुँदा मुलुकको भविष्य कमजोर हुने सांसद बोहराको भनाइ छ. प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बोहरा,
5: किसानलाई आन्तरिक आर्थिक भार नपर्ने गरी व्यावहारिक नियम बनाइनुपर्छ. यस विषयमा अध्ययन अनुसन्धान गरियोस्. सभामुख महोदय, देशको अर्थतन्त्र बचाउने कुरा ठुल्ठुला भाषणमा मात्र होइन, त्यो खेत बचाउनेमा हुन्छ, किसान बचाउनेमा हुन्छ, पानी बचाउनेमा हुन्छ. आज किसानले राज्यसँग विलासिता केही पनि मागेको छैन. उनीहरूले केवल मागेको छ त बिउ मागेको छ, न्यायपूर्ण व्यवहार मागेको छ. किसानको खेत सुक्खा हुँदा केवल बाली मर्दैन, देशको भविष्य कमजोर हुन्छ. त्यसैले समयमा तयारी गरौं, किसानलाई बचाऊ, कृषिलाई बचाऊ, देशको भोलि बचाऊ.
4: यो वर्षको मनसुनमा कम पानी पर्ने पूर्व सूचना आएकाले किसानलाई राहत दिन सरकारले तयारी गर्नुपर्ने उहाँले बताउनुभयो. सांसद बोहराले सुक्खा संकटबाट किसानलाई राहत दिन कम पानीमा फल्ने धानबारे पर्याप्त सूचना दिनुपर्ने बताउनुभयो.
5: नेपालको कृषि अझै पनि आकाशे पानीकै भरमा टिकेको छ. सभामुख महोदय, वर्षा कम हुँदा पहाडमा पानीका मुहानहरू सुक्छन्, तराईमा भूमिगत पानी तल झर्छ, खानेपानीको अभाव चर्किन्छ. अत्याधिक गर्मीले विशेष गरी तराई मधेस क्षेत्रमा लू चल्ने सम्भावना हुन्छ, यसले स्वास्थ्यमा संकट निम्त्याउनेछ. धान नेपालको मुख्य खाद्यान्न बाली हो, कुल खाद्यान्न उत्पादनमा यसको ठूलो हिस्सा छ. तर पानीको अभावले धान खेती प्रत्यक्ष प्रभावित भएको छ, हुनेछ. अहिलेसम्म किसानले समयमा मल पाएका छैनन्, उन्नत बिउ पहुँच छैन, आधुनिक प्रविधि गाउँसम्म पुगेको छैन. यस्तो अवस्थामा यदि मौसम पनि साथ नदिने हो भने किसान कहाँ जाने? त्यसैले म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु. कम पानीमा हुने धानको बिउबारे व्यापक सूचना दिइयोस्. सुक्खा सहन सक्ने बिउ सबै किसानसम्म पुर्याइयोस्.
4: बोहराले मोटरसाइकलमा क्यान झुन्ड्याएर दूध बेच्ने किसानलाई ट्राफिक प्रहरीले हैरानी दिएको विषयमा समेत सरकारको ध्यान आकर्षण गराउनु भयो.
5: दूध किसानहरूले त्यो बाइकमा ट्याङ्की झुन्ड्याएर दुध बेच्ने बजार जानुहुन्छ. बजार जाँदाखेरि एकजना किसानले ट्राफिकलाई पैसा बुझाउनु पर्ने समस्या सुनेका छौँ. मेरो निर्वाचन क्षेत्र मात्र होइन, देशमा त्यो सवारी साधन बाइकमा दुध राख्न पाइँदैन, लान पाइँदैन भनेर ट्राफिकले चिट काट्छ. चिट नकाट्ने हो भने मासिक पैसा उठाउने गरेको मेरै निर्वाचन क्षेत्रमा मैले देखेको छु. बजार पुग्नु अघि ट्राफिकहरूले हरेक पोस्टहरूमा पैसा बुझाउनु पर्ने गुनासो सबैतिर छ. यदि कुनै किसानले 5 वटा ट्राफिक पोस्ट पार गर्ने हो भने महिनामा 5,000 रुपियाँ बुझाउनु पर्ने अवस्था रहेको गुनासो छ. यो केवल अवैध असुलीको विषय होइन, यो राज्यले किसानलाई कसरी हेर्छ भन्ने प्रश्न हो.
4: कञ्चनपुर 2 प्रत्यक्ष निर्वाचित सांसद बोहराले आफ्नो क्षेत्रमा किसानले मोटो धान मात्रै रोप्ने गरेकाले मसिनो धानको बिउ सहुलियतमा उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराउनु भयो.
3: अब खबर फटाफट.
6: गएको 10 महिनामा 1,84,000 विदेशी सहित 5,74,000 पर्यटक मुस्ताङ पुगे. 2,00,000 भन्दा बढी आन्तरिक महिला पर्यटकले मुस्ताङ घुमेको प्रहरी तथ्याङ्क. गोर्खाकी पूर्णिमा श्रेष्ठ सगरमाथा आरोहणमा अर्को कीर्तिमान थप्ने प्रयासमा सन् 2024 एकै यामको 2 हप्तामा 3 पटक सगरमाथा चढेर विश्व कीर्तिमान राखेकी पूर्णिमा 6 पटक शिखरमा. बिहे गरेका पुरूषलाई अविवाहित भनेर सिफारिस दिने सिन्धुपाल्चोक 12-2 वडा अध्यक्ष रमेश तामाङ पक्राउ. श्रीमतीले उजुरी हालेपछि पक्राउ परेका तामाङमाथि कृत्य लिखत कसुरको मुद्दा चलाइँदै. उदयपुरका 8 स्थानीय तहको बेरुजु 31.5 करोड बढी, त्रियुगाको मात्रै बेरुजु 12,72,000. काभ्रेको मण्डन देउपुर वृहत खानेपानी आयोजना अन्तिम चरणमा. अबको केही महिनामा मण्डन देउपुर नगरका 5,500 घरमा इन्द्रावतीको पानी पुग्ने. झापा काँकडभिट्टाको देवकोटा पार्कमा घण्टाघर निर्माण सुरु. 40 फिट भन्दा अग्लो घण्टाघर निर्माणका लागि 35,00,000 खर्च लाग्ने अनुमान. निर्माण अलपत्र परेको 15 महिनापछि लमजुङ दरबारको पुनर्निर्माण हुँदै 42 लाखमा ठेक्का लागेको लमजुङ दरबार पुनर्निर्माणमा हाल पुरानो र नयाँ काठ छुट्याउने पर्खाल बनाउने लगायतका काम गरिँदै र चितवनमा मह उत्पादन घट्यो 450 मौरी पालक किसानले गएको वर्ष 540 टन मह काटेकोमा यो वर्ष 450 टन मात्रै निकाले
3: यो BFBS कुलकर्म रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: માદર આતંક નિયંત્રણ કલાકી પ્રતિનિધિ સભામાં સરકારલાઈ ચેતાવનીદેખી સાંસદ રવિદ સિંહ સવાલ જવાબ ચલેક છ. આજકો સંસદ બેઠકમાં ધનકુટાકા એમાલે સાંસદ રાજેન્દ્ર રાયલે ગાઉબાટ પાયેકો ખબર સહિત બાંદર નિયંત્રણકો વિષય ઉઠાઉનુ ભએકો છ. બાંદર નિયંત્રણકા લાગી સાંસદ રાયલે સરકારલાઈ એક હપ્તાકો અલ્ટિમેટમ નઈ દિનુ ભએકો છ.
4: ધનકુટા નગરપાલિકા વાર્ડ નંબર 9 કો સુનિતા રાયલે ફોન ગર્નુભયો મલાઈ. આજ મેરો બારદલીમાં मेरो बच्चाको लुगाहरू सुकाएको थिए, बच्चाको लुगाहरू सब हरायो भन्दाखेरि उहाँले भन्नुभयो बाँदरले भात खान पनि दिएन, मेरो बच्चाको लुगाहरू पनि लगिदियो, के गरौँ भनेर मलाई प्रश्न गर्नुभयो. मैले यसको जवाफ कसरी दिने सभामुख महोदय? पहिलादेखि सबै मान्यजीवहरूले दमदार साथ कुरा उठाइराख्नु भएको छ, यो सरकार किन सिरियस हुँदैन सभामुख महोदय? यदि कोही मानिसले चाहिँ बदमासी गर्यो भने उसलाई पुलिसले हातले बाँधेर लान्छ, उसलाई लगेर जेल थुन्छ. आज बाँदरले सयौं मानिसहरूलाई बसाइ उठाइसक्यो, सयौं मान्छेहरूको दाल भात तरकारी खान पाएन, यस बालीमा सरकार किन सिरियस हुँदैन? अब 7 दिनभित्रमा बाँदरको समस्या समाधान भएन भने चाहिए कानून होस्, चाहे कुन माध्यमद्वारा सरकारले नियन्त्रण गरेन भने अब 7 दिन पछाडि त्यो सदन चल्न गाह्रो हुन्छ.
3: तर स्वतन्त्र सांसद महावीर पुनले भने अरू सांसदले भने जस्तो बाँदर नियन्त्रण हुन नसक्ने दावी गर्नुभएको छ. बाँदर नियन्त्रणकै लागि भनेर आफूले निकै अनुसन्धान गर्दा पनि कुनै उपाय नआएको भन्दै सांसद पुनले अनुसन्धानका लागि सरकारसँग बजेट माग्नु भएको छ.
5: त्यो बाँदर आतंकको कुरा मैले आजभन्दा 7 वर्ष अगाडिदेखि प्रयास गरेको पनि हो. राष्ट्रिय आविष्कार केन्द्रले 50-60 लाख रुपियाँ केही उपायहरू अनुसन्धान गर्नुको लागि त्यो प्रयास गरेको पनि हो. अनुसन्धान गर्नै पर्छ, यहाँ संसदमा कराएर केही हुने होला छैन. बरु रकेट बनाउन सजिलो छ, टेक्नोलोजी छ, तर बाँदरलाई चाहिँ भगाउने यहाँ टेक्नोलोजी संसारभरि मैले खोजेकै हो, छँदै छैन. 2-4 करोड 5-7 करोड कति हुन्छ अनुसन्धान गर्नको लागि खर्च छुट्याउनु पर्छ. बाँदर चाहिँ एकदमै बुद्धिमानी जनावर हो, यो आतंक हटाउने अहिलेसम्म संसारमा कोही पनि वैज्ञानिकले एउटा उपाय निकाल्न सकेको छैन, एउटा उपायले हुन पनि हुँदैन.
3: बाँदर आतंक नियन्त्रणका लागि सांसदहरूले दिनहो जसो सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्। श्रम संस्कृतिका सांसद हर्कराज राईले प्रधानमन्त्रीको राजीनामाको माग दोहोर्याउनु भएको छ. गृह र रक्षा मन्त्रालय समेत समारेका प्रधानमन्त्री सांसदप्रति जवाफदेही नभएको तर्कसहित सांसद साम्पाङ
6: गृह मन्त्रालयसँग सम्बन्धित, रक्षा मन्त्रालयसँग सम्बन्धित केही थिए र लिपुलेखसँग सम्बन्धित प्रश्नहरू हामीले सोधेका छौँ, ती प्रश्नहरूको उत्तर प्रधानमन्त्रीज्यूले आएर दिनुपर्छ भन्ने म माग राख्दछु. 28 गते राखेको प्रश्न 7 दिनभित्र नेपाल सरकारका सम्बन्धित मन्त्रीले उत्तर दिनुपर्छ भन्ने हाम्रो नियमावली छ. उहाँ यो पार्लियामेन्टको मेम्बर हो कि होइन, यो देशमा पार्लियामेन्ट छ कि छैन, हामी सबैजनाले यो संसदको गरिमालाई जोगाइराख्नुपर्छ कि पर्दैन, कर्तव्य पूरा गर्नुपर्छ कि पर्दैन. यदि उहाँ आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने उहाँले मार्ग प्रशस्त गर्दाखेरि राम्रो.
3: प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्लाकार्ड प्रदर्शन गर्ने श्रम संस्कृतिको व्यवहारलाई अमर्यादित करार गर्दै चेतावनी दिएको विषयमा सभामुखलाई विगत सम्झिन सुझाव दिएको छ. सदनको आकस्मिक समयमा बोल्दै काँग्रेस सचेतक निष्कल राई
7: पटक पटक सरकारलाई सदनप्रति उत्तरदायी बनाउन खोजेका हौ, यसमा सम्माननीय सभामुख महोदयको हामीलाई साथ मिलेन, सरकारले टेरेन. पछिल्लो केही बैठकदेखि अर्को प्रतिपक्षी दलले यहाँ सरकार खोज्दै सदनप्रति सरकारको उत्तरदायित्व खोज्दै प्लेकार्ड देखाइरहेको छ. सभामुख महोदयले यसलाई अमर्यादित भन्नुभएको छ. सभामुख महोदय, आज सत्तामा भएको दल हिजो प्रतिपक्षमा थियो, सरकारको जवाफदेता खोज्दै निलो स्कार्फ घाँटीमा बाँधेर वेल घेरेको थियो, वेलमा पुगेर पलेटी कसेर बस्ने अनि पुस्तक पढ्ने काम पनि हालको सत्तारूढ दलबाट भएको थियो. त्यस बेला सभामुखको आसन प्रतिपक्षको बेन्चमा थियो. मेरो प्रश्न, आफैले गरेको त्यो कदम संसदीय र मर्यादित, अनि अहिले प्रतिपक्ष दलको प्लेकार्ड कसरी अमर्यादित?
3: सांसद राईले सरकार र सभामुखले नै सदनलाई मर्यादित बनाउन नसकेको दावी समेत गर्नुभएको छ.
7: सदनको मर्यादा सभामुख महोदयले राख्नु पर्ने हो, तर अर्को पाटो सबै विषयको मर्यादाको केन्द्रबिन्दुमा सरकार छ. सरकार र प्रधानमन्त्रीले सदनलाई देखि नसहने, सदन भनेपछि एलर्जी नै हुने, सरकार परम्परा भत्काउँदैछु भन्दै व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका सबैतिर हस्तक्षेप गर्दै हिँडेको छ. अहिले क्रमभङ्गता शब्दमा सरकार रमाएको छ, अनि त्यसमा सत्तारूढ दलका साथीहरू रफू लगाउँदै हिँड्नु भएको छ. आज सदनमा जे भइरहेको छ तपाईँ हामीले क्रमभङ्गता गरेका छौँ भन्दै हिँड्दाको नतिजा हो। जुन दिनसम्म संसदीय व्यवस्था र अभ्यासलाई अङ्कको दम्बलले लत्कारिन्छ अनि सदन कसरी मर्यादित हुन्छ। बारम्बार हामीले भन्दै आएका छौँ कि यो सदनको अभिभावक तपाईँ हो। सदनको गरिमामा एक इन्च तलमाथि हुन्छ भने त्यो हजुरकै प्रतिष्ठासँग जोडिन्छ। हजुरले जबसम्म रुलिङ गरेर मसँग दुई तिहाई छ म सदन मान्दिनँ भन्दै केही सय मिटर दूरीमा रहनुभएको प्रधानमन्त्री र सरकारलाई सदन प्रति जवाफदेह बनाउनुहुन्छ। हिजो निलो स्कार्फ बाँधेर विरोध गर्ने र आज प्ले कार्ड प्रदर्शन गर्ने कार्य रोकिन्न।
3: भोलिदेखि राजधानीमा कावा महिना भलिबल च्याम्पियनशिप शुरू हुँदैछ। प्रतियोगितामा आयोजक नेपाल सहित भारत, श्रीलंका, बंगलादेश, इरान, किर्गिस्तान, मालदिव र कजाकिस्तान सहभागी हुँदैछन्। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेकपा एमालेका सांसद मोहम्मद इस्तियाक राईले बाँकेको नेपालगंजमा व्याप्त विद्युत समस्या समाधान गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राई,
4: खास गरेर नेपालमा सबैभन्दा गर्मी आम हुने ठाउँ बाँके जिल्लाको नेपालगंज या दिपायल, त्यो पनि अहिले एक नम्बरमा नेपालगंज छ। त्यहाँको विद्युतको अवस्था यस्तो छ, लो भोल्टेज र चाहिँ छिनछिनमा बत्ती काटिने, त्यहाँका आम नागरिकको चाहिँ अहिले जीवनयापन र बसाई एकदमै कष्टकर र कठिन भएको छ। यसमा नेपाल सरकार सामान्य सभामुख मार्फत मैले नेपाल सरकारको विशेष ध्यान आकर्षण गराउन चाहन्छु, यो समस्या तत्कालै समाधान गरियोस्। धन्यवाद।
3: बढ्दो तापक्रम बीच विद्युत सेवामा देखिएको अवरोधले स्वास्थ्य र व्यावसायिक क्षेत्रमा समेत असर पुगेको भन्दै यसतर्फ सरकारले तत्काल कदम चाल्न आवश्यक रहेको उहाँको भनाइ छ। प्रतिपक्षका सांसदहरूको विरोधकै बीच सभामुख टोल प्रसाद अर्यालले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 पारित गराउनु भएको छ। अर्यालले नाराबाजीकै बीच बहुमतले सो विधेयक पारित गराउनु भएको हो।
5: यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 बहुमतले पारित भएको घोषणा गर्दछु। माननीय सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक 2083 जेठ 12 गते मंगलबार बिहान 11 बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ।
3: यसअघि संशोधनकर्तालाई छलफलमा भाग लिने समय दिँदा राज्यसभा सांसद दिला लिमा अधिकारी र गणेश कार्कीले संशोधन फिर्ता लिनुभएको थियो, तर विपक्षी सांसदले छलफलमा भाग लिएनन्। प्रतिपक्षका सांसदहरूले सदनमा नआएको भन्दै प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा मागसहित नाराबाजी गरेका हुन्। आज विपक्षीहरूको अवरोधपछि सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रतिनिधि सभामा उपस्थित गराउन दुई पटक भेट्दा पनि नमानेपछि नाराबाजीका बीच संसद बैठक अघि बढ़ाएको खबर छ। बैठकमा आज तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। यसअघि प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सुविता गौतमले जवाफ दिन खोजेपछि आजको प्रतिनिधि सभा बैठक अवरूद्ध भएको थियो। मन्त्रालय सम्हालेकै मन्त्रीले जवाफ दिनुपर्ने अडान राख्दै प्रतिपक्षका सांसदहरूले विरोध गरेपछि बैठक अवरूद्ध गरेका हुन्।
6: मान्य सदस्यहरू, आजको कार्यसूची यहाँहरूलाई जानकारी नै छ। हामीले यहाँहरूले सदनमा राख्नु भएको कुरा मेरो ध्यान आकर्षण भएको छ।
7: यो नियमावलीको नियमलाई अनदेखा गरेर बाहेक अगाडि बढ्नुपर्ने त्यस्तो के संकट, के त्यस्तो अप्ठ्यारो आइलाग्यो त्यो बताउनु पर्यो।
3: एमाले सांसदहरूले विरोध गरिरहँदा सभामुखले राज्यसभा सांसद अशोक चौधरीलाई बोल्ने समय दिनुभएको थियो। चौधरी बोलेपछि एमाले सांसदहरू झनै आक्रोशित भएपछि सभामुख डीपी अर्यालले बैठक स्थगित गर्नुभएको हो।
8: सामान्य प्रधानमन्त्रीज्यूले कानून न्याय तथा संसदीय मामला मन्त्रीज्यूलाई जिम्मेवार तोकेर पठाइसकेको छ र हाम्रो कार्यसूची अनुसार यहाँ सभामुखको यो प्रश्न स्वीकार योग्य छ वा छैन भन्ने कुराको निर्णय गर्ने अधिकार यसको दफा 50 चार पनि उल्लेख गरेको छ। यो कुराहरू हेर्नको निम्ति म मान्य सदस्यलाई अनुरोध गर्न चाहन्छु।
7: सत्तापक्षले यस्तो जवाब दिनुपर्ने सत्तापक्षीय सांसदहरूले एउटा सांसदको एउटा मान्य सदस्यले उठाएको प्रश्नको जवाब अर्को सांसदले दिने हो, त्यो नियमानुसार कुनै नियमित प्रस्ताव सभामुखले त्यो चाहिँ भन्नुपर्यो।
5: मान्य सदस्यहरू, आजको यो बैठक आजै 15 मिनेटको लागि स्थगित हुन्छ।
3: अन्तर्राष्ट्रिय उडानका क्रममा विमानका कर्मचारीले दिएको तातो कफीले पोलेर घाइते भएकी एक नेपाली महिलालाई कतार एयरवेजले 2.5 करोड़ भन्दा बढी क्षतिपूर्ति दिने भएको छ। कतार एयरवेजले नेपाली महिलालाई 2.61 करोड़ रूपियाँ भन्दा बढी क्षतिपूर्ति तिर्नु पर्ने भएको हो।
1: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दिव्यराज बोहराले देशको अर्थतन्त्र बलियो बनाउन किसान र कृषि क्षेत्रलाई बचाउनु पर्ने बताउनु भएको छ।
4: किसानको खेत सुक्खा हुँदा मुलुकको भविष्य कमजोर हुने सांसद बोहराको भनाइ छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बोहरा,
5: किसानलाई आन्तरिक आर्थिक भार नपर्ने गरी व्यावहारिक नियम बनाइनुपर्छ। यस विषयमा अध्ययन अनुसन्धान गरियोस्। सभामुख महोदय, देशको अर्थतन्त्र बचाउने कुरा ठुल्ठुला भाषणमा मात्र होइन, त्यो खेत बचाउनेमा हुन्छ, किसान बचाउनेमा हुन्छ, पानी बचाउनेमा हुन्छ। आज किसानले राज्यसँग विलासिता केही पनि मागेको छैन, उनीहरूले केवल मागेको छ त बिउ मागेको छ, न्यायपूर्ण व्यवहार मागेको छ। किसानको खेत सुक्खा हुँदा केवल बाली मर्दैन, देशको भविष्य कमजोर हुन्छ। त्यसैले समयमा तयारी गरौं, किसानलाई बचाउ, कृषिलाई बचाउ, देशको भोलि बचाउ।
4: यो वर्षको मनसुनमा कम पानी पर्ने पूर्व सूचना आएकाले किसानलाई राहत दिन सरकारले तयारी गर्नुपर्ने उहाँले बताउनु भयो। सांसद बोहराले सुक्खा संकटबाट किसानलाई राहत दिन कम पानीमा फल्ने धान बारे पर्याप्त सूचना दिनुपर्ने बताउनु भयो।
5: नेपालको कृषि अझै पनि आकाशे पानीकै भरमा टिकेको छ। सभामुख महोदय, वर्षा कम हुँदा पहाडमा पानीका मुहानहरू सुक्छन्, तराईमा भूमिगत पानी तल झर्छ, खानेपानीको अभाव चर्किन्छ, अत्याधिक गर्मीले विशेष गरी तराई मधेस क्षेत्रमा लू चल्ने सम्भावना हुन्छ, यसले स्वास्थ्यमा संकट निम्त्याउनेछ। धान नेपालको मुख्य खाद्यान्न बाली हो, कुल खाद्यान्न उत्पादनमा यसको ठूलो हिस्सा छ, तर पानीको अभावले धान खेती प्रत्यक्ष प्रभावित भएको छ, हुनेछ। अहिलेसम्म किसानले समयमा मल पाएका छैनन्, उन्नत बिउ पहुँच छैन, आधुनिक प्रविधि गाउँसम्म पुगेको छैन। यस्तो अवस्थामा यदि मौसम पनि साथ नदिने हो भने किसान कहाँ जाने? त्यसैले म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु, कम पानीमा हुने धानको बिउ बारे व्यापक सूचना दिइयोस्, सुक्खा सहन सक्ने बिउ सबै किसानसम्म पुर्याइयोस्।
4: बोहराले मोटरसाइकलमा क्यान झुन्ड्याएर दूध बेच्ने किसानलाई ट्राफिक प्रहरीले हैरानी दिएको विषयमा समेत सरकारको ध्यान आकर्षण गराउनु भयो।
5: दूध किसानहरूले त्यो बाइकमा ट्याङ्की झुन्ड्याएर दुध बेच्ने बजार जानुहुन्छ, बजार जाँदाखेरि एकजना किसानले ट्राफिकलाई पैसा बुझाउनु पर्ने समस्या सुनेका छौँ। मेरो निर्वाचन क्षेत्र मात्र होइन, देशमा त्यो सवारी साधन बाइकमा दुध राख्न पाइँदैन, लान पाइँदैन भनेर ट्राफिकले चिट काट्छ। चिट नकाट्ने हो भने मासिक पैसा उठाउने गरेको मेरो निर्वाचन क्षेत्रमा मैले देखेको छु। बजार पुग्नु अघि ट्राफिकहरूले हरेक पोस्टहरूमा पैसा बुझाउनु पर्ने गुनासो सबैतिर छ। यदि कुनै किसानले पाँचवटा ट्राफिक पोस्ट पार गर्ने हो भने महिनामा 5,000 रुपियाँ बुझाउनु पर्ने अवस्था रहेको गुनासो छ। यो केवल अवैध असुलीको विषय होइन, यो राज्यले किसानलाई कसरी हेर्छ भन्ने प्रश्न हो।
4: कञ्चनपुर दुईबाट प्रत्यक्ष निर्वाचित सांसद बोहराले आफ्नो क्षेत्रमा किसानले मोटो धान मात्रै रोप्ने गरेकाले मसिनो धानको बिउ सहुलियतमा उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराउनु भयो।
3: अब खबर फटाफट।
6: गएको 10 महिनामा 1,84,000 विदेशी सहित 5,74,000 पर्यटक मुस्ताङ पुगे, 2,00,000 भन्दा बढी आन्तरिक महिला पर्यटकले मुस्ताङ घुमेको प्रहरी तथ्याङ्क। गोर्खाकी पूर्णिमा श्रेष्ठ सगरमाथा आरोहणमा अर्को कीर्तिमान थप्ने प्रयासमा सन् 2024 एकै यामको 2 हप्तामा 3 पटक सगरमाथा चढेर विश्व कीर्तिमान राखेकी पूर्णिमा 6 पटक शिखरमा। बिहे गरेका पुरूषलाई अविवाहित भनेर सिफारिश दिने सिन्धुपाल्चोक 12-2 का वडा अध्यक्ष रमेश तामाङ पक्राउ, श्रीमतीले उजुरी हालेपछि पक्राउ परेका तामाङमाथि कृत्य लिखत कसुरको मुद्दा चलाइँदै। उदयपुरका 8 स्थानीय तहको बेरुजु 31.5 करोड़ बढ़ी, त्रियुगाको मात्रै बेरुजु 12,72,000। काभ्रेको मण्डन देवपुर वृहत खानेपानी आयोजना अन्तिम चरणमा, अबको केही महिनामा मण्डन देवपुर नगरका 5,500 घरमा इन्द्रावतीको पानी पुग्ने। झापा काँकडभिट्टाको देवकोटा पार्कमा घण्टाघर निर्माण शुरू, 40 फिट भन्दा अग्लो घण्टाघर निर्माणका लागि 35,00,000 खर्च लाग्ने अनुमान। निर्माण अलपत्र परेको 15 महिनापछि लमजुङ दरबारको पुननिर्माण हुँदै 42,00,000 ठेक्का लागेको लमजुङ दरबार पुननिर्माणमा हाल पुरानो र नयाँ काठ छुट्याउने, पर्खाल बनाउने लगायतका काम गरिँदै। र चितवनमा मह उत्पादन घट्यो, 450 मौरी पालक किसानले गएको वर्ष 540 टन मह काटेकोमा यो वर्ष 450 टन मात्रै निकाले।
3: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जगदुल्ला जलविद्युत आयोजनाको काम समयमै सक्न निर्देशन दिनुभएको छ। मन्त्री श्रेष्ठ जगदुल्ला जलविद्युत कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको अनुगमनका लागि जानुभएको थियो। मन्त्री श्रेष्ठले आयोजना निर्माणका क्रममा आइपर्ने प्राविधिक र प्रशासनिक समस्यालाई मन्त्रालयले तत्कालै समाधान गर्ने बताउनु भएको छ। जगदुल्ला जलविद्युत कम्पनी लिमिटेड मातहतमा डोल्पा जिल्लामा 106 मेगावटको जगदुल्ला अर्ध जलाशयुक्त जलविद्युत आयोजना र 124.35 मेगावटको जगदुल्ला एड अर्ध जलाशयुक्त जलविद्युत आयोजना निर्माण हुँदैछ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्ण।
1: यो BFBS कुलकर्ण रेडियो हो।

0: BFBS गोर्खा रेडियो हो।
1: सैन्य समुदायमा
0: बेलायत भरि
1: अन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले BFBS।
0: यो BFBS गोर्खा रेडियो हो।
1: गोर्खा रेडियो हो।
3: नेकपा एमालेका सांसद मोहम्मद इस्तियाक राईले बाँकेको नेपालगंजमा व्याप्त विद्युत समस्या समाधान गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राई,
4: खास गरेर नेपालमा सबैभन्दा गर्मी याम हुने ठाउँ बाँके जिल्लाको नेपालगंज या दिपायल, त्यो पनि अहिले एक नम्बरमा नेपालगंज छ। त्यहाँको विद्युतको अवस्था यस्तो छ, लो भोल्टेज र चाहिँ छिनछिनमा बत्ती काटिने, त्यहाँका आम नागरिकको चाहिँ अहिले जीवनयापन र बसाई एकदमै कष्टकर र कठिन भएको छ। यसमा नेपाल सरकार सामान्य सभामुख मार्फत मैले नेपाल सरकारको विशेष ध्यान आकर्षण गराउन चाहन्छु, यो समस्या तत्कालै समाधान गरियोस्। धन्यवाद।
3: बढ्दो तापक्रम बीच विद्युत सेवामा देखिएको अवरोधले स्वास्थ्य र व्यावसायिक क्षेत्रमा समेत असर पुगेको भन्दै यसतर्फ सरकारले तत्काल कदम चाल्न आवश्यक रहेको उहाँको भनाइ छ। प्रतिपक्षका सांसदहरूको विरोधकै बीच सभामुख टोल प्रसाद अर्यालले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 पारित गराउनु भएको छ। अर्यालले नाराबाजीकै बीच बहुमतले सो विधेयक पारित गराउनु भएको हो।
5: यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले वैकल्पिक विकास वित्त परिचालन विधेयक 2082 बहुमतले पारित भएको घोषणा गर्दछु। माननीय सदस्यहरू, अब प्रतिनिधि सभाको अर्को बैठक 2083 जेठ 12 गते मंगलबार बिहान 11 बजे बस्ने गरी यो बैठक स्थगित हुन्छ।
3: यसअघि संशोधनकर्तालाई छलफलमा भाग लिने समय दिँदा राज्यसभा सांसद दिला लिमा अधिकारी र गणेश कार्कीले संशोधन फिर्ता लिनुभएको थियो, तर विपक्षी सांसदले छलफलमा भाग लिएनन्। प्रतिपक्षका सांसदहरूले सदनमा नआएको भन्दै प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा माग सहित नाराबाजी गरेका हुन्। आज विपक्षीहरूको अवरोधपछि सभामुख डोल प्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहलाई प्रतिनिधि सभामा उपस्थित गराउन दुई पटक भेट्दा पनि नमानेपछि नाराबाजीका बीच संसद बैठक अघि बढ़ाएको खबर छ। बैठकमा आज तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। यसअघि प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सुविता गौतमले जवाफ दिन खोजेपछि आजको प्रतिनिधि सभा बैठक अवरूद्ध भएको थियो। मन्त्रालय सम्हालेकै मन्त्रीले जवाफ दिनुपर्ने अडान राख्दै प्रतिपक्षका सांसदहरूले विरोध गरेपछि बैठक अवरूद्ध गरेका हुन्।
6: मान्य सदस्यहरू, आजको कार्यसूची यहाँहरूलाई जानकारी नै छ। हामीले यहाँहरूले सदनमा राख्नु भएको कुरा मेरो ध्यान आकर्षण भएको छ।
7: यो नियमावलीको नियमलाई अनदेखा गरेर बाहेकले अगाडि बढ्नुपर्ने त्यस्तो के संकट, के त्यस्तो अप्ठ्यारो आइलाग्यो त्यो बताउनु पर्यो।
3: एमाले सांसदहरूले विरोध गरिरहँदा सभामुखले राज्यसभा सांसद अशोक चौधरीलाई बोल्ने समय दिनुभएको थियो। चौधरी बोलेपछि एमाले सांसदहरू झनै आक्रोशित भएपछि सभामुख डीपी अर्यालले बैठक स्थगित गर्नुभएको हो।
8: सामान्य प्रधानमन्त्रीज्यूले कानून न्याय तथा संसदीय मामला मन्त्रीज्यूलाई जिम्मेवार तोकेर पठाइसकेको छ र हाम्रो कार्यसूची अनुसार यहाँ सभामुखको यो प्रश्न स्वीकार योग्य छ वा छैन भन्ने कुराको निर्णय गर्ने अधिकार यसको दफा 50(4) पनि उल्लेख गरेको छ। यो कुराहरू म हेर्नको निम्ति म मान्य सदस्यहरूलाई अनुरोध गर्न चाहन्छु।
7: सत्तापक्षले यसको जवाब दिनुपर्ने सत्तापक्षीय सांसदहरूले एउटा सांसदले एउटा मान्य सदस्यले उठाएको प्रश्नको जवाब अर्को सांसदले दिने हो। त्यो नियमानुसार कुनै नियमित प्रस्तावित सभामुखले त्यो चाहिँ भन्नुपर्यो।
5: मान्य सदस्यहरू, आजको यो बैठक आजै 15 मिनेटको लागि स्थगित हुन्छ।
3: अन्तर्राष्ट्रिय उडानका क्रममा विमानका कर्मचारीले दिएको तातो कफीले पोलेर घाइते भएकी एक नेपाली महिलालाई कतार एयरवेजले 2.5 करोड़ भन्दा बढी क्षतिपूर्ति दिने भएको छ। कतार एयरवेजले नेपाली महिलालाई 2.61 करोड़ रुपियाँ भन्दा बढी क्षतिपूर्ति तिर्नु पर्ने भएको हो।
0: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन्सभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दिव्यराज बोहराले देशको अर्थतन्त्र बलियो बनाउन किसान र कृषि क्षेत्रलाई बचाउनुपर्ने बताउनु भएको छ।
4: किसानको खेत सुक्खा हुँदा मुलुकको भविष्य कमजोर हुने सांसद बोहराको भनाइ छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बोहरा,
5: किसानलाई आन्तरिक आर्थिक भार नपर्ने गरी व्यावहारिक नियम बनाइनुपर्छ। यस विषयमा अध्ययन अनुसन्धान गरियोस्। सभा महोदय, देशको अर्थतन्त्र बचाउने कुरा ठुल्ठुला भाषणमा मात्र होइन, त्यो खेत बचाउनेमा हुन्छ, किसान बचाउनेमा हुन्छ, पानी बचाउनेमा हुन्छ। आज किसानले राज्यसँग विलासिता केही पनि मागेको छैन, उनीहरूले केवल मागेको छ त बिउ मागेको छ, न्यायपूर्ण व्यवहार मागेको छ। किसानको खेत सुक्खा हुँदा केवल बाली मर्दैन, देशको भविष्य कमजोर हुन्छ। त्यसैले समयमा तयारी गरौं, किसानलाई बचाऊ, कृषिलाई बचाऊ, देशको भोलि बचाऊ।
4: यो वर्षको मनसुनमा कम पानी पर्ने पूर्व सूचना आएकाले किसानलाई राहत दिन सरकारले तयारी गर्नुपर्ने उहाँले बताउनुभयो। सांसद बोहराले सुक्खा संकटबाट किसानलाई राहत दिन कम पानीमा फल्ने धानबारे पर्याप्त सूचना दिनुपर्ने बताउनुभयो।
5: नेपालको कृषि अझै पनि आकाशे पानीकै भरमा टिकेको छ। सभामुख महोदय, वर्षा कम हुँदा पहाडमा पानीका मुहानहरू सुक्छन्, तराईमा भूमिगत पानी तल झर्छ, खानेपानीको अभाव चर्किन्छ, अत्याधिक गर्मीले विशेष गरी तराई मधेस क्षेत्रमा लू चल्ने सम्भावना हुन्छ, यसले स्वास्थ्यमा संकट निम्त्याउनेछ। धान नेपालको मुख्य खाद्यान्न बाली हो, कुल खाद्यान्न उत्पादनमा यसको ठूलो हिस्सा छ, तर पानीको अभावले धान खेती प्रत्यक्ष प्रभावित भएको छ, हुनेछ। अहिलेसम्म किसानले समयमा मल पाएका छैनन्, उन्नत बिउ पहुँच छैन, आधुनिक प्रविधि गाउँसम्म पुगेको छैन। यस्तो अवस्थामा यदि मौसम पनि साथ नदिने हो भने किसान कहाँ जाने? त्यसैले म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु, कम पानीमा हुने धानको बिउबारे व्यापक सूचना दिइयोस्, सुक्खा सहन सक्ने बिउ सबै किसानसम्म पुर्याइयोस्।
4: बोहराले मोटरसाइकलमा क्यान झुन्ड्याएर दूध बेच्ने किसानलाई ट्राफिक प्रहरीले हैरानी दिएको विषयमा समेत सरकारको ध्यान आकर्षण गराउनु भयो।
5: दूध किसानहरूले त्यो बाइकमा ट्याङ्की झुन्ड्याएर दुध बेच्ने बजार जानुहुन्छ, बजार जाँदाखेरि एकजना किसानले ट्राफिकलाई पैसा बुझाउनु पर्ने समस्या सुनेका छौँ। मेरो निर्वाचन क्षेत्र मात्र होइन, देशमा त्यो सवारी साधन बाइकमा दुध राख्न पाइँदैन, लान पाइँदैन भनेर ट्राफिकले चिट काट्छ। चिट नकाट्ने हो भने मासिक पैसा उठाउने गरेको मेरो निर्वाचन क्षेत्रमा मैले देखेको छु। बजार पुग्नु अघि ट्राफिकहरूले हरेक पोस्टहरूमा पैसा बुझाउनु पर्ने गुनासो सबैतिर छ। यदि कुनै किसानले पाँचवटा ट्राफिक पोस्ट पार गर्ने हो भने महिनामा 5,000 रुपियाँ बुझाउनु पर्ने अवस्था रहेको गुनासो छ। यो केवल अवैध असुलीको विषय होइन, यो राज्यले किसानलाई कसरी हेर्छ भन्ने प्रश्न हो।
4: कञ्चनपुर दुईबाट प्रत्यक्ष निर्वाचित सांसद बोहराले आफ्नो क्षेत्रमा किसानले मोटो धान मात्रै रोप्ने गरेकाले मसिनो धानको बिउ सहुलियतमा उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराउनु भयो।
3: अब खबर फटाफट।
6: गएको 10 महिनामा 1,84,000 विदेशी सहित 5,74,000 पर्यटक मुस्ताङ पुगे, 2,00,000 भन्दा बढी आन्तरिक महिला पर्यटकले मुस्ताङ घुमेको प्रहरी तथ्याङ्क। गोर्खाकी पूर्णिमा श्रेष्ठ सगरमाथा आरोहणमा अर्को कीर्तिमान थप्ने प्रयासमा सन् 2024 एकै यामको 2 हप्तामा 3 पटक सगरमाथा चढेर विश्व कीर्तिमान राखेकी पूर्णिमा 6 पटक शिखरमा। बिहे गरेका पुरूषलाई अविवाहित भनेर सिफारिस दिने सिन्धुपाल्चोक 12-2 का वडाध्यक्ष रमेश तामाङ पक्राउ, श्रीमतीले उजुरी हालेपछि पक्राउ परेका तामाङमाथि कृत्य लिखत कसुरको मुद्दा चलाइँदै। उदयपुरका 8 स्थानीय तहको बेरुजु 31.5 करोड बढी, त्रियुगाको मात्रै बेरुजु 12,72,000। काभ्रेको मण्डन देवपुर वृहत खानेपानी आयोजना अन्तिम चरणमा, अबको केही महिनामा मण्डन देवपुर नगरका 5,500 घरमा इन्द्रावतीको पानी पुग्ने। झापा काँकडभिट्टाको देवकोटा पार्कमा घण्टाघर निर्माण शुरू, 40 फिट भन्दा अग्लो घण्टाघर निर्माणका लागि 35,00,000 खर्च लाग्ने अनुमान। निर्माण अलपत्र परेको 15 महिनापछि लमजुङ दरबारको पुननिर्माण हुँदै 42,00,000 ठेक्का लागेको लमजुङ दरबार पुननिर्माणमा हाल पुरानो र नयाँ काठ छुट्याउने, पर्खाल बनाउने लगायतका काम गरिँदै। र चितवनमा मह उत्पादन घट्यो, 450 मौरी पालक किसानले गएको वर्ष 540 टन मह काटेकोमा यो वर्ष 450 टन मात्रै निकाले।
3: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले जगदुल्ला जल विद्युत आयोजनाको काम समयमै सक्न निर्देशन दिनुभएको छ। मन्त्री श्रेष्ठ जगदुल्ला जल विद्युत कम्पनी लिमिटेडको केन्द्रीय कार्यालयको अनुगमनका लागि जानुभएको थियो। मन्त्री श्रेष्ठले आयोजना निर्माणका क्रममा आइपर्ने प्राविधिक वा प्रशासनिक समस्यालाई मन्त्रालयले तत्कालै समाधान गर्ने बताउनु भएको छ। जगदुल्ला जल विद्युत कम्पनी लिमिटेड मातहतमा डोल्पा जिल्लामा 106 मेगावटको जगदुल्ला अर्धजलाशयुक्त जल विद्युत आयोजना र 124.35 मेगावटको जगदुल्ला एड अर्धजलाशयुक्त जल विद्युत आयोजना निर्माण हुँदैछ।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: वसन्तकालीन आरोहण अन्तर्गत अस्ति बुधबार एकै दिन 274 जना आरोही सगरमाथाको चुचुरोमा पुगेका छन्। पर्वतारोहण सञ्चालक संघका अनुसार वैशाख 30 गते सगरमाथा आरोहणको बाटो खुले यता बुधबार अस्ति स्वदेशी र विदेशी आरोही गरेर सर्वाधिक 274 जना आरोही चुचुरोमा पुगेका हुन्। संघका महासचिव ऋषि राम भण्डारीले आरोहण शुरू भएको पछिल्लो एक सातामा 140 जना आरोही चुचुरोमा पुगेर आधार शिविर फर्किएकामा बुधबार एकै दिन 274 जनाले आरोहण पूरा गरेको जानकारी दिनुभएको हो, जुन नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकै दिन भएको अहिलेसम्मकै सर्वाधिक हो। पछिल्लो दुई दिन यता हिम आँधीको वेग बढ्दै गए पनि मौसमको अवस्था अनुसार अबको एक सातामा आरोहणको पर्खाइमा रहेका थप आरोही शिखर पुगेपछि यस वर्ष सर्वाधिक आरोहीले आरोहण गरेको कीर्तिमान बन्न सक्ने उहाँले बताउनु भएको छ। आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। जैविक विविधता मुद्दा प्रतिको बुझाइ र सचेतना वृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष मे 22 तारीकमा यो दिवस मनाउने गरिएको छ। जैविक विविधता भन्नाले पृथ्वीमा रहेका सबै प्रकारका जीव जन्तु तथा वनस्पतिका आनुवंशिक प्रजातिगत र पारिस्थितिक प्रणाली विविधता भनेर बुझिन्छ। दिवसका अवसरमा नेपालमा वन विभाग र वनस्पति विभाग सहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संगठनका तर्फबाट हाइकिङ र्याली गोष्ठी अन्तर्क्रिया लगायतका सचेतनामूलक कार्यक्रम आयोजना गर्ने कार्यक्रम छ। विभिन्न जैविक विविधताको दृष्टिले नेपालमा नेपाल विश्वमा धनी देशका रूपमा चिनिन्छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले क्युबालाई राष्ट्रिय सुरक्षा खतराको रूपमा चित्रण गर्दै शान्तिपूर्ण सम्झौताको सम्भावना उच्च नरहेको बताउनु भएको छ। तर हवानामा रहेको नेतृत्वको मनसाय परिवर्तन भएमा वाशिङटन तयार रहेको पनि उहाँले उल्लेख गर्नुभएको छ। हवानाबाट बीबीसीका विल ग्रान्टको यो रिपोर्ट।
4: The growing threat of military action, with President Trump saying things like he can do whatever he likes with Cuba, that Cuba would be next after Iran, is also backed up with all the military might that they saw on display in the Venezuelan example, and is now beginning to make itself known in the Cuban example too, with overflights from spies.